0: पैप हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमाथि यो संरचना चल्छ, त त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ। यो संविधान ऐन कानून भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानून अनुसार चल्छ। त्यो कुन कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि तथाजनी संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकासका संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ।
1: अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ भने
0: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ। जस्तो तपाईँको अरू अरू यो विकासीय संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखे। धन्यवाद,
1: धेरै धन्यवाद छ। अब मान्यज्यूहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु।
2: अस्ति हामीले संशोधन पनि हालेका थियौं होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
1: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मान्य सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला?
2: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
1: धेरै धन्यवाद छ मान्य विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। मान्य सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ, म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
3: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेका छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरूमा लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेका छौँ भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ, जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
3: हजुर,
1: यहाँ अघिदेखि शुरूआतदेखि हुनुहुन्छ र सुन्नुभयो, समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन?
3: एकदमै, साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ। यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाल्यो अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि, यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यो भने, यसलाई प्रमोट गर्न सक्यो भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
1: धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। अब यसलाई खुला गरौँ, कृपया हात उठाइदिनु भयो भने छोटकरीमा धन्यवाद छ, पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक बलबद्ध गराइदिनु हुनुको लागि म अनुरोध गर्दछु। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ, कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
4: धन्यवाद सर। जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसको नेतृत्व गर्नुपर्ने, त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ। समुदायको चाहिँ प्रतिनिधित्वको कुरा, त्यसको परिभाषाको कुरालाई अलि चाहिँ नै प्रष्ट पार्नुपर्छ भन्ने छ। यो समुदायको चाहिँ नै हामी चाहिँ नै बन्ने संरचनाहरू, हामी सांसदहरू त हुलाकी जस्ता, हुलाकीले चिठी खोल्न पाउँदैन नि, चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जहाँ पठाउनु पर्ने हो। बेनिफिट सियरिङको कुरालाई सम्बन्धित समुदायको चाहिँ नि उसमा चाहिँ जाने गरिकन आउनुपर्छ। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोर्स बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि, किनभने यो खालि जाने यो एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिने सरकारले नै, होइन, सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त एकदम ठुलो समस्या हुन्छ नि त, होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्, त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं,
1: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
4: हामीले समितिमा को बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि, यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौँ, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौँ भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन।
1: त्यसको यहाँको प्रतिबद्धता चाहिँ के हो मानिन्छ?
4: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म, होइन, त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नै यसलाई चाहिँ नै आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
1: धेरै धन्यवाद छ। अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ, र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
3: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ। जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै, यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ। जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनु हुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ 1.5 वर्षमा। यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ, होइन, आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन। एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेको थियो कोषमा, अर्थ मन्त्रालयबाट यो रिस्पोन्स आएको थियो, त्यही भएर हामीले कोषमा हालेको। त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ, त फेरि 1.5 वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ। सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ। यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर, डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ, समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ त्यो प्रतिवेदनलाई फेरि एक्जिक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो, होइन, उहाँ त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ
5: त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहेँ। हस् धन्यवाद।
1: धेरै धन्यवाद मानिस। भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा। यहाँ जति जे जति कुराहरू सभापतिजीले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु।
6: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन, सक्रिय रूपमा संरक्षण गर्नु हो। यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्। संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ, मन्त्रालयको रिप्रेजेन्टेटिभहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुनसक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला। नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities ne ho main, so how do we include more of them, ekikrit suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan na hos, yo ta unified message jaos ra yo bidhay ko naam ko pani dherai choti kura aisay sa committee ma ani asti mantralay ko रिप्रेजेन्टेटिभहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भन्नुभयो यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो। यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौँ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ। यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै विदा पनि माग्नेछु। धन्यवाद।
7: सरकारवाला बीचको सम्वाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ। यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल।
8: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ। यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्। सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले। आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ। समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ। अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ। लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ। यी यसका महत्वपूर्ण पाटाहरू हुन्। तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु। विधेयकको दफा 2 खण्ड क 11 लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू। विधेयकको दफा 2 खण्ड कको 12 चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थल लाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा 2 खण्ड खमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रव्यदृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। दफा दुईकै खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ, त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो, मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको के अरे समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिलेको विधेयकमा समुदायको परिभाषा समुदाय भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास तथा संरक्षण गर्ने नेपाली समुदाय नेपाली नागरिक वा नेपाली नागरिकहरूको समूह सम्झनुपर्छ भन्ने परिभाषा राखेको छ र संसदमा त नेपाली भन्ने शब्द नराख्दा के हुने भन्ने पनि कुरो उठेको थियो र त्यसैमा त्यो समुदायलाई चाहिँ हामीले सम्पदाको पछि संवाहक अथवा त्यो अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा रहेको जुन समूहहरू हुन्छ त्यसलाई पनि यसभित्र समावेश गर्नुपर्छ भनेर यो परिभाषामा सामान्य गर्यौं। होल विधेय संरक्षणको वरिपरि घुम्छ, सेफ गार्डिङको वरिपरि, तर परिभाषाको खण्डमा चाहिँ संरक्षण भन्ने शब्दको परिभाषा नभएको हुँदा हामीले यसलाई चाहिँ संरक्षणको परिभाषा थप्नको लागि सिफारिस गरेका छौं। जबसम्म समुदायलाई हामी यो गर्न प्रेरित गर्दैनौं, यसको बारेमा चाहिँ सहयोग गर्दैनौं, तबसम्म नहुने भएकोले उत्तराधिकारी प्रशिक्षणको एउटा नयाँ टर्मिनोलोजी उल्लेख गर्न खोजिएको र यी जे जति कार्यक्रम छन् युवा वर्ग र बालबालिका लक्षित सचेतनामूलक अथवा जागरूकता जगाउने खालका कार्यक्रमहरू सञ्चालन गरियो भने सम्भवत यो ल यो विधेयक भोलि ल बनेर आउँदा पनि यसको इम्प्लिमेन्टेसनमा सहजता हुनेछ भन्दै मलाई दिएको जिम्मेवारी यहीँ टुङ्ग्याए। धन्यवाद।
9: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया सुनाउँदा सुनाउँदै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
7: साझाखबर@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
9: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
2: सरकारमा सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र स्वर्ग र नर्कसम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार देखिएका छन्। एकअर्कालाई धोका दिएको आरोप लगाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड फेरि एउटै राजनैतिक समीकरणमा उभिनु भएको हो। 2079 निर्वाचनपछि करिब 18 महिना सरकारमा सहकार्य गरेका ओली र प्रचण्डबीच सम्बन्ध बिग्रिएपछि दुवैले एकअर्कामाथि विश्वासघातको आरोप लगाउँदै आउनु भएको थियो। प्रचण्डले पटक पटक ओलीले आफूलाई प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेससँग मिलेको आरोप लगाउँदै आउनु भएको छ। यसैबीच एमाले र नेकपा मिल्दा पनि चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली कांग्रेसले पनि दुवै दल बाहेकको वैकल्पिक सत्ता समीकरणको सम्भावनाका बारे छलफल अघि बढ़ाउने तयारी गरेको छ। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बलियो प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक रहेको प्रतिक्रिया दिनुभयो। उहाँले एमाले नेकपा बाहेक वैकल्पिक सरकारको सम्भावनाबारे छलफल हुने पनि जानकारी दिनुभयो। एमाले नेकपा सहमतिलाई जसपा नेपालले सकारात्मक रूपमा लिएको बताएको छ, तर हालसम्म आफूहरूसँग कुनै औपचारिक अनौपचारिक संवाद नभएको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो। सम्झौताप्रति सकारात्मक छौं, तर मधेस प्रदेशका विषयमा हामीसँग हालसम्म संवाद पनि भएको छैन। यदि संवाद भयो भने जसपा नेपालको नेतृत्वमा सरकार बन्ने शर्तमा सहकार्य गर्न सकिने पनि उहाँले प्रतिक्रिया दिनुभयो। मधेससँगै लुम्बिनीमा पनि जसपा नेपाल निर्णायक अवस्थामा पुगेको छ। कर्णाली प्रदेशबाट भने मुख्यमन्त्रीबाट यामलाल कण्डेलले हिजो राजीनामा दिनुभयो। आयोजित प्रदेश सभाको बैठकमा उहाँले भन्नुभयो,
3: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।
2: यसैबीच गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुभएको छ। 25 असारको प्रदेश सभा बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि सभामुख कृष्ण प्रसाद धिताले प्रमाणित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाउनु भएको थियो। प्रदेश प्रमुख डिलीराज भट्टले प्रमाणीकरण नगरी प्रदेश सभामै फिर्ता पठाइदिनु भएको छ। सभामुखले प्रमाणित गरेर प्रदेशसभा सचिवालयले 30 असारमा प्रमाणीकरणका लागि विधेयक पठाएकोमा प्रदेश प्रमुख भट्टले संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देश सहित प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुख कार्यालयले विधेयक शुक्रबार फिर्ता पठाएको प्रवक्ता प्रवीण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
4: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सर्वा शुरू गरेको छ। त्यस अनुसार 1,750 कर्मचारीले अनलाइन प्रणालीबाट सर्वा शुरूको लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सर्वाको व्यतिथी अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन शुरूआत प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिई शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 रहेको मन्त्रालयले जनाएको छ। यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 वटा विकल्प सहितको कार्यालय रोजेर सरूवाका लागि कर्मचारीले निवेदन दिन सक्नेछन्। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन्। मन्त्रालयले 2 साता अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय समेत गरेको छ। यता सरकारले सबै कर्मचारी सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवा गराईका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज बनेको छ। कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको हो।
2: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनमा बस्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकोमा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी हिजो गर्नुभयो। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर मात्रै आउन सचिवलाई भन्नुभएको उहाँले बताउनुभयो। सचिवज्यूसँग डाक्टर साहबले मेरो बटम लाइन 5 बुधे माग हो, त्यो पूरा गर्ने गरी आउनुहोस् भन्नुभयो। जयसीले भन्नुभएको छ, त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। सेती प्रादेशिक अस्पतालले आईसीयूमा उपचाररत डाक्टर गोविन्द केसीको स्वास्थ्य बारे हिजो साँझ विज्ञप्ति जारी गर्दै ब्लड प्रेसर र सुगर लेभलदेखि सोडियम र सेतो रक्त कोशिकाको मात्रा कम भएको रिपोर्ट सार्वजनिक गरेको छ। ब्लड प्रेसर 90/60 110/70 र ब्लड सुगर 50/60 MGDL रहेको पनि अस्पतालले जानकारी दिएको छ। पिसाबमा किटोनको मात्रा देखिएको, मांसपेशी बाउडिनी कमजोरीका कारण बोल्न र हिडुल गर्न असहज भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। केसीले सुगर बढ़ाउने औषधि लिन समेत अस्वीकार गर्नुभएको र 4 सदस्यीय टीमले 24 घण्टा सघन अनुगमन गरिरहेको पनि अस्पतालले जानकारी दिएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि राजनीतिक दलबाट अपेक्षा।
5: आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइराखेका पनि छौं।
2: संघीय संसदमा बिजनेसको अभाव, जेएनजी आन्दोलनको असर न्यायालयमा, 55% मात्रै मुद्दा फर्स्योट, 1 वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: पाँच बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
4: जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ्दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा रहेका छन्।
15: थोपा थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल:
16: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम मार्फत योजना दियो। सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन, बल्ब खोलिदियो, अटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मात्रै गरेर कुनै बोर्डले पाएको छैन भने के गर्दै हेर्दा हुन्छ। थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
15: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी:
17: अलि राम्रै फाइदा हुन्छ, किनभने खाएको अनुसार आएपछि मात्र किसानले चाहिँ डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
15: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अपनाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरु:
18: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
15: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
2: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर: कान्तिपुर दैनिकमा सन्त्रासमा कर्मचारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गर्नुभयो। यसअघि तत्कालीन प्रधानमन्त्री मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकोमा 3 महीनाभन्दा बढ़ी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो, तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन्, किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्णहरि पुष्कर यसअघि नै पक्राउ परिसकेकोले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्रै लिएका छन्। कार्य सम्पादनका आधारमा अवसरको घोषणा र तलब वृद्धि सकारात्मक भए पनि अन्य धेरै निर्णयले कर्मचारी डर र दबावमा रहेको भनेर उल्लेख गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भने ब्यूरो कृषिलाई रिफर्म गर्न आवश्यक रहेको र त्यसक्रममा चालेका केही कदमले संशय बढ़ेको हुन सक्ने, विभागीय मन्त्रीका नाताले कसैलाई अन्याय हुन नदिने उहाँले प्रतिबद्धता जनाउनु भएको उल्लेख गरिएको छ। कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकमा मनोज पौडेलले कपिल वस्तुबाट लेख्नुभएको खबर छापिएको छ। कपिल वस्तु नगरपालिका 2 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सिक्का भएको करूवा फेला परेको हो। एउटा करूवामा 2314 थान तामाका सिक्का छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम छ। स्थानीय रामराज यादवले खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सहितको करूवा फेला पार्नुभयो। डेढ साता अघि करूवा सहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई पनि दिनुभएको थियो। उहाँले एक सातासम्म करूवा सहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो। पुरातात्विक वस्तु घरमा राखेर सरकारले कार्यवाही गर्ने हल्ला फैलिएपछि कोरीले त्यसलाई गाउँकै पोखरीको डीलमा लगेर राख्नुभएको थियो। पोखरी किनारमा करूवा रहेको सूचना पाएपछि उक्त ओडाका अध्यक्ष दिलीप कुमार चौधरीले प्रहरीलाई खबर गर्नुभयो। 4 साउनमा प्रहरी पुगेर मुद्रा सहितको करूवा जिल्ला प्रहरी कार्यालयमा लगेको थियो। अर्को खबर, पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। करिब 16,500 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा जेएनजीको आन्दोलनको असर, न्यायालयमा 55% मात्र मुद्दा फर्स्योट शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। देशभरका अदालतमा विचाराधीन कुल 3,57,023 मुद्दा मध्ये 196,464 फर्स्योट भएका छन् भने 160,549 स्थान मुद्दा बाँकी रहेको उल्लेख गरिएको छ। चक्रपथको चप्पल कारखाना धोबीखोला खण्डमा ठेक्का आह्वान दशैं अघि नै काम थालिँदै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। वैज्ञानिक सेवा शुल्क तोक्न सरकारलाई म्यान पावर व्यवसायीहरूले अल्टिमेटम दिएको बारेमा होम कार्कीले लेख्नु भएको खबरमा उल्लेख छ।
4: त्यस्तै आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा असारको विद्युत खपतमा भ्याट लगाउने बारे विद्युत प्राधिकरण अन्यलमा शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 53.5 अर्ब वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य, 31 अर्ब मात्रै प्राप्ति शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै मल बिनै देशभरका किसानले 83% रोपाई सकेपछि कृषि मन्त्री चौधरीले भन्नुभयो 15 दिनभित्र रासायनिक मलको सहज आपूर्ति हुन्छ। कृषि विभागको तथ्याङ्कमा शुक्रबारसम्म 83.30% रोपाई सकिएको तथ्याङ्क छ। त्यस्तै संसदमा बिजनेस अभाव शीर्षकमा पनि भित्री पृष्ठमा खबर छ भने पहिलो पृष्ठमा अपराधको हट डे सोमबार पिक आवर अपराह 12 देखि साँझ 6 बजेसम्म शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
2: कारोबार दैनिकमा छापिएको खबर छ, असारको विद्युत बिलमा भ्याट जोड़िएपछि राजस्व विभागसँग राय माग शीर्षकमा नेपाल टेलिकमको 25.5% शेयर बिक्री योजना दोहोरिएला, 2065 सालको क्रेज शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। काकरभिट्टा लौकही सड़क स्तरोन्नति, म्याथ सकिन 6 महिना बाँकी हुँदा 36.48% मात्र भयो काम शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। चालू आर्थिक वर्ष लागेपछि शेयर बजार दैनिक उकालो, प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्तासँग छलफल गरेपछि लगानीकर्ताको आत्मबल बढ़ेको बारेमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। गोर्खापत्र दैनिकमा आकाशियो खसीको मासु शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ भने चराको चिरबिरसँगै ब्युजिन्छ कोशी टप्पू शीर्षकमा बाबुराम कार्कीले बराह क्षेत्रबाट लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा ट्रमा सेन्टरलाई 80 लाखको इम्प्लान्ट सहयोग शीर्षकमा खबर छापिएको छ भने राष्ट्रिय किताबखानाको क्षेत्राधिकार विस्तार गरिएको छ। सरकारले राष्ट्रिय किताबखाना निजामतीको क्षेत्राधिकार विस्तार गरी 3 वटा किताबखानालाई एउटै बनाएको छ। यसअघि साबिकमा राष्ट्रिय किताबखाना निजामती अन्तर्गत राष्ट्रिय किताबखाना शिक्षक र राष्ट्रिय किताबखाना प्रहरी भए पनि उक्त किताबखानाका नीति कार्यक्रम र बजेट भने सम्बन्धित मन्त्रालय अन्तर्गत अलग अलग रहेका थिए। नयाँ प्रणालीबाट राहदानी सुधार गर्दै अगाडि बढ़दै शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ भने अलैंची निर्यात अहिलेसम्मकै उच्च भएको बारेमा कोकिला ढकालले इलामबाट लेख्नु भएको छ। वर्षभरि 12 लाख पर्यटक भित्रिएको बारेमा पनि गोर्खापत्र दैनिकमै खबर छापिएको छ।
4: खबरमा अब विदेशका खबर, भारतको केन्द्र सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि ककरो जनता पार्टी एससीजेपीले नयाँ दिल्लीको जन्तर मन्तरमा विद्यार्थी आन्दोलन अन्त्य भएको घोषणा गरेको छ। मन्त्रीको राजीनामापछि सरकारका 2 प्रतिनिधिहरू केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले सीजेपीको प्रतिनिधि मण्डलसँग वार्ता गर्नुभएको थियो। वार्ता निष्कर्षमा पुगेपछि आन्दोलन फिर्ता लिएको हो। शिक्षा मन्त्रीको राजीनामा आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनरत विद्यार्थीलाई कुनै पनि कार्यवाही अघि नबढ़ाउने माग अघि सारिएको थियो। त्यस्तै सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरू अघि सारेको छ। यस विषयमा थप ठोस कार्यका लागि करिब 4 सातापछि सरकार र सीजेपी बीच पुनः वार्ता हुने सहमति समेत भएको छ। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रमा पालिस्तानीको घर घरमा छापा मारेर दर्जनौ पालिस्तानीलाई हिरासतमा लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पालिस्तानी समाचार एजेन्सी वफाका अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तीमा 30 जना पालिस्तानीलाई हिरासतमा लिएको हो र 1 महिनाको अवधिमा करिब अफगान शरणार्थी स्वदेश फर्किने क्रम बढ़ेको छ। 1 महिनामा 14,500 39 अफगानी नागरिक र 97,277 जना शरणार्थी छिमेकी देश र पाकिस्तानबाट अफगानिस्तान फर्केको अफगान सरकारले जनाएको हो।
2: साझा खबरमा अब खेल खबर। पुलचोकियन्स फिटनेस हबको आयोजना र इनसाइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी प्लस टू अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। प्रतियोगितामा 10 छात्र टीमको सहभागिता रहने आयोजकले बताएको छ। बंगलादेशको ढाकामा सम्पन्न 10 दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित हुनुभएको छ। एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले एक्सटेपको शोरूममा उहाँहरूलाई गिफ्ट ह्याम्पर र प्रशंसा पत्रबाट सम्मान गर्नु भयो। नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा नेपाल एपीएम डबल टेबल टेनिस च्याम्पियनशीपमा इखाछे टेबल टेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु साक्यको जोडीले उपाधि जितेको छ।
4: यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारका लागि सरकारवालाको भूमिका र अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारको कुरा। लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र राजनीतिक नेतृत्वको भूमिकाका बारेमा निलहेरा समाजका कार्यक्रम व्यवस्थापक पर्शु चौधरीसँग हामीले कुराकानी गरेका छौं।
2: यो कन्टिन्यू रूपमा निलहेरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
3: अथवा यो निलहेरा समाजले मात्रै होइन अरू कसैले पनि गर्न सक्छ, उनीहरूले पनि गर्नुपर्छ भन्ने
2: सबैले गर्नुपर्छ। यो त खासमा भनिदिने हो भने जस्तो उच्च ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरुरी छ। पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
3: महसुस गर्छ।
2: जस्तो ए हामीले पनि पोलिटिकल पोलिटिक्समा छिर्न सक्ने रहेछौँ, हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ, अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको आत्मा। पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियान त हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ, फलान ठाउँमा चाहिँ तेस्रो लिङ्गलाई थुन्या छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो।
3: त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ?
2: प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू उहाँहरूलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजीबीटीआईक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ। प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त। त्यो
3: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यो अनुसारको प्राथमिकता दिने काम अगाडि बढाउन
2: राजनीतिक दल मात्रै नभनौ कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि।
3: अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ?
2: यो लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किने न हो अन्ततिर त जाँदैन नि त। जस्तो सिसजेन्डर वुमन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो
1: लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र पछिल्लो समयमा राजनैतिक नेतृत्वको प्रतिबद्धताका बारेमा पर्शु चौधरीसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: प्रदेशमा सत्ता सहकारीका लागि एमाले र नेकपा बीच सहमति। कर्णालीको मुख्यमन्त्रीबाट इमलाल कर्णेलको राजीनामा। संघीय संसदमा बिजनेसको अभाव। गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता।
1: जेन्जी आन्दोलनको असर न्यायालयमा। 55% मात्रै मुद्दा फर्स्योट। एक वर्षमै थपिएको 3 खर्ब सार्वजनिक ऋण। 200 कर्मचारीको सरुवा अनलाइनबाटै।
4: श्रीलंका टापु सधैँ जोखिममा। पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना। डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित। डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार।
1: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता। शिक्षा मन्त्रीको राजीनामासँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति। इजरायली सेनाद्वारा दर्जनौ प्यालेस्टिनी पक्राउ।
4: र SRC+2 अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू। दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङ सम्मानित। इखाचे टेबल टेनिसको उपाधि साकेको जोडीलाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जो यस अगाडि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए तर हिजो एकाएक प्रदेशमा सत्ता समीकरण बनाउने भनेर सहमति सार्वजनिक भएको छ। यहाँ एउटा बन्द कोठा छ। बन्द कोठाभित्र एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्ड जस्ता देखिने व्यक्ति दुईटा कुर्सीमा बसेर आमने सामने हुँदै त्यहाँ चेस खेलिराखेको जस्तो देखाइएको छ। बाहिरपट्टि ढोकाबाट एकजना व्यक्ति भित्र प्रवेश गर्न खोज्दै गर्दा त्यहाँ भित्रै रहेका एकजना व्यक्तिले केही भन्दैछन् भित्रतर्फ देखाउँदै तल यस्तै लेखिएको छ। नेपाली कम्युनिष्ट पार्टी जो यस अगाडि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए तर हिजो एकाएक प्रदेशमा सत्ता समीकरण बनाउने भनेर सहमति सार्वजनिक भएको छ। यहाँ एउटा बन्द कोठा छ, बन्द कोठाभित्र एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्ड जस्ता देखिने व्यक्ति दुईटा कुर्सीमा बसेर आम्ने सामने हुँदै त्यहाँ चेस खेलिराखेको जस्तो देखाइएको छ। बाहिरपट्टि ढोकाबाट एकजना व्यक्ति भित्र प्रवेश गर्न खोज्दै गर्दा त्यहाँ भित्रै रहेका एकजना व्यक्तिले केही भन्दैछन् भित्रतर्फ देखाउँदै, तल यस्तै लेखिएको छ, प्रदेश प्रदेश खेलिरहनु भएको छ क्या, अनि यति नै नखेल्ने।

0: ए कसरी दिन बिताउने त उहाँहरूले?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बालुवाला प्रधानमन्त्री मन्त्री सांसदहरूको चाहिँ सम्पत्ति छानबिन नहुने अरे, कसले पत्याउँछ अनि कसले पत्याउँछ यो कुरा? अहिले भइरहेका सिटमा बसिरहेका, आसनमा बसिरहेका, पदमा बसिरहेकाहरूको छानबिन नहुने, जति दिन बसे त्यति दिनको त छानबिन हुन पर्यो नि त, होइन? त्यसको ब्याकग्राउन्ड र अहिलेको त मिलाउनु पर्ने होला नि त। त्यस कारण चाहिँ कसैको छानबिन गर्ने, कसैको नगर्ने, अनि यो खालको चाहिँ हचुवा तरिकाहरू सबैको चाहिँ छानबिन गरौँ। गल्ती गरेका, बदमासी गरेका, इलिगल्ली चाहिँ अकुत सम्पत्ति कमाएका सबैलाई कारवाही गरौँ। मैले त पार्लियामेन्टमै पटक पटक बोले, हामीले प्रधानमन्त्रीलाई त्यति बेला चाहिँ सुझाव दिए। त्यस कारण चाहिँ भ्रष्टाचार लगायतका सुशासनका एजेन्डामा सरकारले जुन ढंगले चाहिँ कुराहरू अगाडि सार्यो, मान्छेले विश्वास गरे, तर त्यो अनुसार चाहिँ रिजल्ट नतिजा नआउँदाखेरि अहिले निराशा छाएको छ र जनता चाहिँ असन्तुष्ट र आक्रोशित बन्दैछ।
1: हस्त प्रकाश ज्वालाजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्त, धेरै धेरै
1: धन्यवाद। नेकपाका नेता एवं पूर्व मन्त्री प्रकाश ज्वालाजी, श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो, सधैँ किन एक नाश हुन्थ्यो र? तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।

0: यदि तयारी चल्छौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
1: यति हाम्रो बेसमा कानूनका जानकार संविधान वेद कृष्णमान प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद यहाँलाई।
1: यो सर्वोच्चका न्यायाधीश विरूद्ध किन गरिँदैछ महाभियोगको तयारी यतिखेर? सरकारले के बुझ्नु भएको छ?
2: यहाँले जुन भन्नुभएको छ, अहिले
1: व्यापक रूपमा तयारी हुँदैछ। सपना प्रधान, मल्ल कुमार रेग्मी, हरिफ्याल, नकुल सुवेदीलाई चाहिँ महाभियोग लाउने कि चाहिँ अब आफ्नै तरिकाले छोड्नु छैन भने चाहिँ महाभियोगको तयारी हुन्छ भनेर दबाब दियो सरकारले भन्ने आइरहेको छ क्या? यो त शक्ति पृथकीकरण अन्तर्गत न्यायालयमाथिको ठाडो हस्तक्षेप होइन?
2: यहाँले भन्नुभयो जस्तै गरिकन, अहिले जुन विभिन्न संचार माध्यम मार्फत जुन हामीले पनि पाउने छौ, मलाई जहाँसम्म लाग्छ अहिलेको यो वैकल्पिक
1: किशन प्रधानजी, तपाईँको अडियो क्लियर आइरहेको छैन। हेलो, सुन्दै हुनुहुन्छ? प्रधानजी, तपाईँको आवाजमा अलिकति डिस्टर्ब आइरहेछ। प्रधानजी, मलाई सुन्दै हुनुहुन्छ? तपाईँको आवाज अलिकति त्यति राम्रो छैन, कृपया नेटवर्क भएको ठाउँमा। कृष्ण प्रधान हामीसँग संविधानविद जोडिनु भएको थियो, प्राविधिक रूपमा उहाँको अडियो, उहाँको आवाज चाहिँ त्यति राम्रो स्पष्ट हुन सकेन। आदरणीय श्रोता, हामी कुराकानी गर्ने प्रयत्न गर्छौं किनभने यतिखेर चाहिँ सरकारले जुन ढंगले न्यायपालिकामाथि फेरि एकपटक प्रहार गर्न खोजेको भन्ने विषय आएको छ, हस्तक्षेप गर्न खोजेको भन्ने विषय आएको छ, त्यसका बारेमा पनि हामी चर्चा गर्दैछौं। र कानूनी हिसाबले यो एउटा स्वतन्त्र निकाय हो न्यायपालिका, र न्यायपालिकामाथि चाहिँ न्यायाधीशहरूमाथि महाभियोग लाउने प्रस्ताव जुन सरकारले ल्याइरहेको छ, यसले कहाँ पुर्याउँदैछ त अब हाम्रो राज्यलाई, हाम्रो राष्ट्रलाई, वा चाहिँ हाम्रो न्यायपालिकामाथिको शक्ति पृथकीकरणमाथिको यो सिद्धान्तलाई चाहिँ यसले किन अब मूल्यांकन गर्न खोजिरहेको छ भन्ने प्रश्न उठिसके पछाडि प्रधानजी हुनुहुन्छ। प्रधानजी, सुन्दै हुनुहुन्छ? त्यति राम्रो आवाज आयो, कन्टिन्यू गर्नुहोस्।
2: अहिले जुन महाभियोगको विषयमा यहाँले प्रश्न उठाउनु भएको छ, जुन न्यायपालिकामा कार्यरत वरिष्ठ न्यायाधीशको परमा अहिले संविधानको धारा 101 चाहिँ महाभियोग लिएर आउनु पाउने व्यवस्था प्रष्ट लेखेको छ। त्यसमा राष्ट्रपति लगायत प्रधान न्यायाधीश लगायत न्यायाधीश लगायत अन्य संविधान नियुक्ति व्यक्तिहरूको विषयमा जुन महाभियोग लगाउनु पाउने व्यवस्था प्रष्ट तोकिएको छ। त्यसमा के भनेको छ भन्दाखेरि, जसले जुन व्यक्तिले संविधान कानून गम्भीर उल्लङ्घन गरेमा महाभियोग ल्याउनु पाउने व्यवस्था छ। तर अहिलेको सरकार र अहिलेको संसद परिपक्व संसद र वैकल्पिक संसद भएको हुनाले यो प्रक्रिया जुन मिडियामा आएको अनुसार नभइकन अब उहाँहरू चाहिँ संविधान अन्तर्गत नै त्यो प्रक्रिया अगाडि बढ्नुहुनेछ, जसले गर्दा हामीले मिडियामा सुनेको र उहाँले गरेको फरक होला भन्ने मलाई लाग्छ। कानून रूपमा छ, संविधानको धारा 101 तपाईँको प्रष्ट व्यवस्था गरेको छ। 101 चाहिँ राष्ट्रपति उपराष्ट्रपतिको हकमा यो संसदको अहिले विद्यमान प्रतिनिधि सभाको 1/4 सदस्यले महाभियोग दर्ता गर्न पाउने व्यवस्था छ। र प्रधान न्यायाधीश र न्यायाधीशको हकमा चाहिँ पनि त्यसै गरी 101(2) जुन व्यवस्था गरेको छ, 1/4 माननीय सांसदज्यूहरूले चाहिँ अब महाभियोग दर्ता गर्ने व्यवस्था राखेको छ। राष्ट्रपति उपराष्ट्रपतिको हकमा चाहिँ संघीय संसद भनेको छ, यसमा प्रतिनिधि सभा राष्ट्रिय सभाको मध्ये द्वितीय चाहिन्छ भने प्रधान न्यायाधीश र अन्य हकमा चाहिँ प्रतिनिधि सभाको द्वितीयले उहाँलाई प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गरिएको छ। तर अहिले यहाँले भन्नुभएको सिक्ने के देखिन्छ भन्दा, जुन मिडियामा आएको हिसाबले चाहिँ प्रधान न्यायाधीश जुन नियुक्ति भइसक्नु भएको छ, प्रधान न्यायाधीशलाई काममा असहयोग भयो, त्यस कारणले वरिष्ठ 3 न्यायाधीशलाई पनि महाभियोग लगाएर काम गर्न सहज बनाउनु पर्छ भन्ने जुन मिडियाबाट आइरहेको छ, सायद त्यो हिसाबले चाहिँ अहिलेको सरकार र अहिलेको संसदले त्यो काम अगाडि बढाउनु हुन्न होला भन्ने मलाई लाग्छ। किनकि यो चाहिँ अलिक अपरिपक्व देखिन्छ। त्यसले के देखिन्छ भन्दा, संविधानमा भएको व्यवस्था दलहरूको अथवा संसदको मनस्थाय यदि गलत भयो भने त्यसले दुष्परिणाम चाहिँ लामो असरसम्म दिन्छ भन्ने मलाई लाग्छ। अहिले जुन 3 मान्य न्यायाधीशहरू, मान्य सपना प्रधान मल्ल, हरिफुवालज्यू र कुमार रेग्मीज्यूको विषयमा जुन सभामा आइरहेको छ, त्यो विषयमा चाहिँ अहिलेको संसद र सरकारले

0: जुन दुई तिहाई सांसदजीहरू अहिलेको जुन नयाँ अब सोचका साथ आउनु भएको छ, यसरी उहाँले यो सानो कच्चा काम गर्नुहुन्न भन्ने मलाई लाग्छ। किनकि उहाँहरूलाई महाभियोग लगाउनलाई अहिलेको विद्यमान संविधान र कानून गम्भीर उल्लङ्घन भएको दायित्व पूर्ण नगरेको भन्न प्रमाणित गर्ने अवस्था अहिले जनमानसको दृष्टिकोण हेर्दाखेरि त्यो देखिरहेको छैन। उहाँको दृष्टिकोणमा कसरी छ त्यो भोलि हामी हेर्न बाँकी नै छ।
1: उहाँहरू
0: काम गरेर निलम्बन हुने अवस्था देखिँदैन। अहिले सर्वोच्च अदालतको फैसलाले पनि बोलिसकेको छ कि यो दर्ता हुँदैमा उहाँहरू निलम्बन हुनुहुन्न, त्यसको प्रक्रियाको रूपमा जानुपर्ने हुन्छ, जुन प्रक्रिया लामो प्रक्रिया छ भने हामीलाई लाग्दछ।
1: होइन, जस्तो तपाईँले भन्नुभयो नि अहिले संसदमा महाभियोगको प्रस्ताव लग्दैमा त्यो तत्कालै चाहिँ उहाँ निलम्बन चाहिँ हुनु हुँदैन होइन?
0: होइन, अहिलेको संविधानको व्यवस्था र अहिलेको सर्वोच्च अदालतको फैसलाले अलिक फरक गएको छ। हिजो चाहिँ प्रतिनिधि सभाको तीनजना मान्य सदस्यले कुनै पनि न्यायाधीश अथवा संवैधानिक पदाधिकारी विरूद्ध माग दर्ता गर्यो भने त्यसको अध्ययन गर्ने रिपोर्ट पेश गर्ने प्रक्रिया छ र एक चौथाईले चाहिँ दर्ता गर्यो भने स्वतः निलम्बन हुने व्यवस्था थियो र छ। तर अहिलेको जुन संविधान के अरे सर्वोच्च अदालतको फैसलाबाट चाहिँ त्यो कुरालाई चाहिँ अलिक फरक गरेको पनि उहाँहरूले बुझ्नुभएको छ भन्ने मलाई लाग्दछ।
1: जस्तो अब उहाँ चाहिँ यदि महाभियोग प्रस्ताव भयो, एक चौथाले प्रस्ताव गर्यो र त्यस पछाडि चाहिँ महाभियोगै लगाउने तयारी गर्यो भने उहाँहरूसँग पर्याप्त सिट संख्या छ, 182-183 भ्याउँछ वा दुईटै नै चाहिन्छ?
0: यस्तो छ, अब त्यो संख्याको हकमा त उहाँहरूले कसरी गर्नुहुन्छ त्यो हेर्न बाँकी नै छ।
1: अहिले उहाँहरूसँग पर्याप्त भयो 82-83?
0: राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिम्मेवार व्यक्तिहरूको समूह र दल भएको नाताले मलाई उहाँहरूकै संख्या र अन्य दलहरूले सहयोग गर्नलाई पनि त राष्ट्रिय विषय चाहियो नि। न्यायपालिका यस्तो एउटा अङ्ग हो, कार्यपालिका र व्यवस्थापिकालाई चेक एन्ड ब्यालेन्स गर्ने स्वतन्त्र न्यायपालिका रूपमा जुन स्थापित हुँदै आएको छ, यदि अहिले उहाँहरूले चाहिँ यो तीनजना मान्य न्यायाधीशको विरूद्धमा दर्ता गर्नुभयो भने त्यसले ठूलो एउटा अब समस्या ल्याउने अवस्था छ। जस उदाहरण रूपमा तपाईँले हेर्नुभयो भने यो 73 सालमा पनि नेपाली काँग्रेसको जुन नेतृत्वमा सरकार थियो त्यो बेला पनि मान्य सम्मानीय सुशीला कार्कीज्यूलाई जुन महाभियोग दर्ता गरियो र त्यो आधार कारण पुष्ट हुन नसकेका कारणले गर्दा त्यो फिर्ता लिनु पर्यो र पछि सर्वोच्च अदालतकै फैसलाबाट उहाँ फेरि पुनर्नियुक्ति पुनर्वहाली हुने जुन अवस्था सिर्जना गरेको थियो। त्यसले गर्दा नेपाली काँग्रेस लगायत किनेर दलहरूले आजसम्म 10 वर्षसम्म पनि त्यसको असर उहाँले भोगिरहेको हामी देख्न सक्दछौ। त्यसरी के लाग्छ भन्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको संसदले यस्तो कच्चा काम गर्छ भन्नेमा हामी सम्पूर्ण नागरिकहरू विश्वस्त छैन। हजुर, अहिले चाहिँ
1: होइन, महाभियोग लाग्नमा चाहिँ उहाँहरूसँग पर्याप्त सिट संख्या छ, उहाँहरूको पार्टीले मात्रै महाभियोग लगाएर चाहिँ उहाँहरूलाई निलम्बन गर्न सक्छ, उहाँहरूलाई हटाउन सक्छ?
0: मलाई जहाँसम्म लाग्छ अहिले सर्वोच्चको फैसला अन्तर्गत चाहिँ उहाँहरूले अहिले दर्ता गर्दैमा निलम्बन हुन्छ मलाई जस्तो मलाई लाग्दैन। यदि राष्ट्रिय स्वतन्त्र पार्टी र अहिलेको केही मानिसजीहरू मिलेर चाहिँ दर्ता गर्नुभयो भने फेरि अर्को पनि एउटा खेल सुरु हुन सक्छ। अहिले जसरी तीनजना मान्य न्यायाधीशको विरूद्धमा महाभियोग दर्ता हो भने अहिलेको प्रधान न्यायाधीशजीको विरूद्धमा त महाभियोग दर्ता हुन सक्छ नि त। दर्तै मात्रै गर्यो भने एक चौथा त अर्को दलको पुग्ला नि त फेरि त्यहाँ। त्यसैले के गर्छ भने दर्ता गरेर ज्युडिसियरीलाई ध्वस्त पार्ने काम चाहिँ अहिलेको
1: महाभियोग पारित गर्न
0: संसद गर्दैन भन्ने मलाई विश्वास छ।
1: महाभियोग पारित गर्न त कम्तीमा दुई तिहाई चाहियो होइन, आवश्यक हुन्छ। राष्ट्रपति वा उपराष्ट्रपतिको हकमा पनि संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा, राष्ट्रिय सभा होइन, तत्काल कायम रहेका कुल सदस्य संख्याको कम्तीमा दुई तिहाई भन्छ। प्रधान न्यायाधीशदेखि सर्वोच्च अदालतका न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारीको हकमा प्रतिनिधि सभाको तत्काल कायम रहेको कुल सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमत भन्छ। तर दुई तिहाई त छैन नि त राष्ट्रिय स्वतन्त्र पार्टीसँग अहिलेको अवस्थामा ठ्याक्कै होइन।
0: पहिलो कुरा त मलाई के विश्वास छ भने राष्ट्रिय
1: प्रस्ताव दर्तै गर्दा पनि उहाँहरू निलम्बन नहुने भइसके पछाडि बहुमतले पारित हुने त कुरै रहेन त्यसपछि
0: हो। त्यसकारण मलाई के लाग्छ भने पहिलो कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्य मानिसहरूले यो कुरामा एकमत हुन्छ भन्ने मलाई विश्वास छैन। स्वतन्त्र न्यायपालिका प्रति यसरी आक्रमण गर्दा त्यहाँ विवेक प्रयोग गर्ने मान्य सांसदजीहरू पनि हुन्छ भन्ने मलाई लाग्छ। दोस्रो कुरो, द्वितीय पुर्याउनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै नपुग्ने र अन्य दलको पनि चाहिने भएको हुनाले अन्य दलले पनि त विवेक प्रयोग गर्नुहुन्छ भन्ने हिसाबले यो कुरा चाहिँ अगाडि बढ्दैन भन्ने मलाई विश्वास लाग्छ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कृष्णमान प्रधानजी, धन्यवाद, नमस्कार। धन्यवाद। वहाँ संविधान भेद कृष्णमान प्रधान आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो, डिशल, खुशीको कनेक्शन।
1: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेक।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
4: गाउँपालिका खुद आफैले त्यहाँको सडक बाटोघाटोदेखि सबै कुराहरू हामीले गरिरहेको अवस्था छ, र अर्को चाहिँ हाम्रो त्यहाँ निरोली दशैं भन्ने छ, त्यो जाने निरोली दशैं हिजो धेरै वर्षदेखि द्वन्द्वको देशमा द्वन्द्व भइरहेको अवस्थामा त्यहाँ पूजा पाठहरू रोकिएको थियो, निरोली दशैंलाई पनि हामीले सुचारू गर्ने काम गर्यौं भने, अर्को चाहिँ तपाईँको यो घण्टेश्वर बाबाको मन्दिर छ महाभारत लेकमा, त्यहाँ पनि एउटा भौतिक पूर्वाधारको कमी थियो, सड़क पुगेको थिएन, सड़क सञ्जाल थिएन, ती कुराहरू हामीले गर्यौं भने, अन्य कुरा चाखा केदार भागेश्वर लगायतका मसानी देवता लगायतका धार्मिक चाहिने मठ मन्दिरहरू जस्तै जोरायलको तिहार मेला व्यवस्थित गर्ने कामहरू गर्यौं, यी हाम्रा धार्मिक
5: हामीसँग यतिखेर पालिका बसमा जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गा ओझा हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौं। सम्झना लायक कामहरू के हुन अब 8-10 महिना बाँकी छ, दुई कार्यकाल उहाँले सम्हाल्नुभयो, डोटीका जनताले जोरायली जनताहरूले उहाँलाई चाहिँ फेरि दुई पटक कार्यकालका लागि पत्याउनु भयो, र स्थानीय तहमा भएका राम्रा उल्लेखनीय कामहरूका विषयमा पनि हामी बहस गर्छौं, र त्यहाँ भएका केही व्यथितिकाहरूका विषयमा पनि हामी छलफल र बहस गर्नेछौं, किनभने स्थानीय तह भनेको नजिकको सरकार हो, घर घरको सरकार हो, घरमा सिंहदरबार आयो तर कतिपय ठाउँमा सिंहहरू पनि आए भन्ने खालका पनि आवाजहरू उठ्ने गर्दछन्, छिमेकी गाउँपालिकाका विषयहरूमा पनि कैयन प्रश्नहरू उठ्छन्, र तपाईँ भन्दै हुनुहुन्थ्यो राम्रा कामहरू सम्झना लायक कामहरू गर्यो भनेर, के बाँकी छन् र कन्टिन्यू गर्नुहोस् यसमा।
4: हजुर हजुर, अनि अर्को चाहिँ तपाईँको यो स्वास्थ्यको क्षेत्रमा, हाम्रो चाहिने अब दुर्गम गाउँहरूमा तपाईँको चाहिने स्वास्थ्य स्थापना गरेका छौँ, भर्तिक सेन्टरहरू स्थापना गरेका छौँ 8 हामीले, होइन अब यो स्वास्थ्य अब संस्थामै यो शिशु जन्माउने उद्देश्यले मातृ शिशु चाहिने कार्यक्रम सञ्चालन गरेका छौँ, भर्तिक सेन्टरहरू, स्वास्थ्य एकाइ केन्द्रहरू सञ्चालन गरेका छौँ, प्रत्येक वार्डमा चाहिने ल्याब सञ्चालन गरेका छौँ, र बुडरको चाहिने प्राथमिक स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकीको रूपमा हामीले स्थापना गरेका छौँ, र अन्य स्वास्थ्य चौकीमा चाहिने इक्विपमेन्टहरूको व्यवस्थापन गरेका छौँ, र जोरायलको वार्ड नम्बर 3 चाहिनेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा हामीले आउने बित्तिकै 82 लाखको चाहिने इक्विपमेन्टहरू त्यहाँ गरेका छौँ, र त्यहाँ एमबीबीएस डाक्टरहरू पनि व्यवस्थापन गरेका छौँ, होइन त्यो कुरा स्वास्थ्यको कुरा रह्यो, र त्यहाँ महिला स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि हामीले लागू गरेका छौँ, त्यस्तै किसिमले कृषिमा पनि हामीले एक गाउँ एक उत्पादनको कार्यक्रम गरेका छौँ, तपाईँको चाहिँ अध्यक्ष कृषि विशेष कार्यक्रम पनि हामीले कार्यक्रम चाहिने गरेका छौँ, र तपाईँको चाहिने किसानहरूलाई अनुदान दिने कुराहरू गरेका छौँ, जोरायलको बासमती धान लगायत कृषि उत्पादन बजारीकरणको प्रयास गरिरहेका छौँ, विभिन्न माध्यमबाट बजारीकरण गर्ने लेबलिङ प्याकेटिङको पनि हाम्रो कार्यक्रम हामीले रहेको छ, आज महिनाभित्रै त्यो पनि हामी सम्पन्न गर्नेछौँ, होइन त्यस्तै किसिमले त्यो जोरायलको त्यो फाँटमा चाहिँ नदी कटान गरेर एकदमै क्षेत्रविक्षेत भएको अवस्था थियो, तर नदी नियन्त्रण पनि हामीले गर्ने चाहिने कामहरू गरिरहेको अवस्था
5: छ। जरायलको वास्तविकलाई जति प्रचार प्रसार गर्नुपर्ने थियो, जति देशव्यापी राष्ट्रव्यापी बनाउन सक्नुपर्ने थियो, त्यो सक्नु भएन नि त तपाईँले, होइन?
4: होइन, हामीले अहिले पनि काठमाडौँमा मौलिक भान्साघरमा तपाईँ जान सक्नुहुन्छ। प्रत्येक शनिबार बिहान 8 बजेदेखि 12 बजेसम्म जुराइलको बासमती त्यहाँ तपाईँ पाउन सक्नुहुन्छ। म यो सञ्चार माध्यम मार्फत त्यो पनि अनुरोध गर्न चाहन्छु। योभन्दा अगाडि पनि विभिन्न कार्यक्रमहरूमा हामीले जुराइल बासमतीको प्रचार प्रसार विभिन्न स्टोरहरूमा राख्ने काम गरेका छौँ, र त्यसको चाहिँ लेबलिङ प्याकेटिङको कामहरू गर्ने कुरा हाम्रो चाहिँ भइरहेको छ। किसानहरूलाई त्यो किसिमलाई प्रोत्साहन गरिरहेका छौँ। त्यसको गुणस्तर को लागि वृद्धिको लागि पनि हामीले काम गरिरहेको अवस्था छ। त्यस्तै किसिमले तपाईँको चाहिने युवा उद्यमहरू, युवा व्यवसाय गर्ने जो चाहिँ हाम्रो जोराइल गाउँमा जो गरिरहेका छन्, त्यो पाइन्टको खल्टीमा हात राख्ने होइन, काम छिनको नबाँच्ने, अनि कुराहरू ठुल्ठुलो गर्नेको लागि त हामीले केही भन्नु छैन। तर अब कृषिमा लागेका, रोजगारमा लागेका, उद्योगमा लागेका युवाहरूलाई हामीले युवा उद्यम प्रोत्साहन कार्यक्रमहरू अहिले पनि गरिरहेका छौँ। यहाँ हामीसँग डाटा दिन सक्छौँ, चेक पनि गर्न सक्नुहुन्छ।
5: अहिले एउटा कुरा के छ भने नि, अब संघ सरकारमा पनि पालिकामै अनुभव भएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ होइन, अहिले त राम्रै तादम्य त मिल्या होला नि त, भेटघाट गर्नुभयो?
4: भेटघाट दिने टाइम दिनु पर्यो नि, ठिकै छ, भेटघाट भइहाल्ला। अझै उहाँको 5 वर्ष कार्यकाल छ होइन, उहाँले पनि अब राम्रै गर्नुहुन्छ होला भनेर नै नेपाली जनताले चुपचाप घण्टी छाप भनेर त्यो म्यान्डेट चाहिने दिनुभएको छ होइन, उहाँलाई बधाई पनि दिन चाहन्छु यहाँको सञ्चार माध्यमबाट होइन। तर उहाँले कमसे कम चाहिने स्थानीय तहको प्रमुख भइसकेपछि अब यो वित्तीय सामान्यकरणको जो चाहिने पैसा हाम्रो योभन्दा अगाडि पनि काटिन्थ्यो, र अब अहिले पनि अघिल्लो आर्थिक वर्षमा पनि काटिएको छ भनौँ न, यो कुरालाई नगर्नुपर्छ जस्तो मलाई लाग्छ। र अन्य कुराहरू, कर ट्याक्सका कुराहरू, शिक्षामा स्वास्थ्यमा अस्ति पनि भर्खरै त्यो फिर्ता गरिएको छ होइन, यी कुराहरूमा अलिकति ध्यान दिनुपर्थ्यो भन्ने हो। र स्थानीय तहको प्रमुख हाम्रो सामान्य प्रधानमन्त्रीज्यूलाई होइन त्यही अनुरोध गर्न चाहन्छु, स्थानीय तहको कृषि बजारीकरणको व्यवस्था उहाँले गरिदिनु पर्यो, कृषि बजारीकरणको। र अर्को कुरा चाहिँ स्वास्थ्यको ग्यारेन्टी, शिक्षाको ग्यारेन्टी भन्ने कुरा छ। अहिले मान्छे उपचार नपाएर अकालमा जान गइरहेको अवस्था छ। हाम्रो गाउँघरमा तमामन दीर्घ रोगीहरू छन्, तमामन किसिमका चाहिने बिमारीहरू अहिले पनि तपाईँको चाहिने त्यो हस्पिटलमा गयो भने 5 लाख 10 लाख 3 लाख रुपियाँ जम्मा नगरिकन उनीहरूको औषधि हुँदैन। शिक्षामा त्यस्तै छ, मान्छे पढ्नमा ट्यालेन्ट छ तर के गर्न, गरिब छ, उसले पढ्न पारेको अवस्था छैन। यी सबै कुरालाई के कसरी हुन्छ तारतम्य मिलाएर होइन, अब सुखी नेपाली समृद्ध नेपाल बनाउने त सबै लागेर हुने कुरा हो। र अर्को कुरा, सामान्य प्रधानमन्त्रीलाई के पनि भन्न चाहन्छु भन्दाखेरि, सबै राजनीतिक दलको सहमति सहकार्यमा काम गर्दा बेटर होला जस्तो मलाई लाग्छ होइन। अब यो कुरा के छ भन्दाखेरि चाहिँ, सबै कुरा मैले नै जानेको छु, सबै कुरा म जानेको छु भन्ने कुराहरू त्रिकालदर्शी जस्तो जाने नभएर सबैसँग सम्बन्ध सल्लाह गर्ने, र स्थानीय तहका हाम्रो गाउँपालिका, राष्ट्रिय महासंघ, नगरपालिका संघ छ होइन, उहाँहरूसँग पनि समन्वय गरेर के कस्तो गर्न सकिन्छ। र स्थानीय भनेको चाहिँ वास्तवमा देशकै सरकारको पिलर हो जस्तो मलाई लाग्छ। स्थानीय तह भनेको पिलरसँग पनि अलिकति समन्वय सहकार्य गरेर खास
5: अब त उहाँहरूले त के भन्नुभएको छ भने नि, अब स्थानीय तहमा दलका मान्छे होइन, दलविहीन जनप्रतिनिधि आउँछन् अबदेखि होइन।
4: अब यस्तो छ, यो दलीय व्यवस्थामा दलको मान्छे नै आउँदा बेटर हुन्छ जस्तो मलाई लाग्छ होइन, त्यो चाहिँ नै अब उहाँको त्यो के कुरा हो मलाई थाहा भएन। दलीय व्यवस्थामा दलकै मान्छे आउनुपर्छ, दल भएको व्यवस्थामा, लोकतन्त्रमा, अब प्रजातन्त्रमा होइन, दलीय व्यवस्थामा जहाँ पनि दलकै मान्छे आउनुपर्छ जस्तो मलाई लाग्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि दल भइसक्यो होइन, उहाँहरूको कतिपय मान्छे कुरा के छ भने निर्दलीय जस्तो चाहिँ व्यवहार र कुरा गर्नुहुन्छ जस्तो मलाई लाग्छ। त्यो उहाँ पनि अब दल भइसक्नु भयो, उहाँको पनि नारायण भइसकेको छ कि राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह गन्ती होइन, त्यही भएको हुनाले उहाँ पनि दल भइसकेको हुनाले दलीय व्यवस्थामै संघ प्रदेश चलिरहेको अवस्था छ, र तल पनि दलीय व्यवस्थामा जाँदा बेटर हुन्छ जस्तो मलाई लाग्छ।
5: उहाँ त अस्ति पहिल्यै भइसकेको थियो, अस्ति त भात खुवाई पनि भइसक्यो नि त चितवनमा होइन,
4: नारायण त अस्ति भर्खर यो चुनावमा भयो, अब चाहिँ पास्नी चाहिने भर्खर भएको छ, पास्नीमा पनि पहिलो गाँसमै ढुङ्गा लाग्यो जस्तो मलाई लाग्छ है।
5: अब
4: होइन होइन, मैले एउटा कुरा हजुरलाई के भन्न चाहन्छु भन्दाखेरि, फरक प्रसङ्ग भए पनि अस्तिको यो सुगमवासीहरूको बेचेती यहाँ देखियो अब काठमाडौँमा होइन, उहाँ एउटा मेयर भएको मान्छेले अब सुगमवासीलाई यो असार साउनको महिनामा खेद्नु थियो खेद्नु थिएन बरु असोज कार्तिक महिनामा दसैँ तिहार मानेर उहाँहरूको रेकर्ड लिएर होइन कहाँ व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा गरिदिए भए सुनमा सुगन्ध हुन्थ्यो जस्तो मलाई लाग्छ होइन। यो कुरा अब हामीले अब सानो मुखले ठुलो कुरा गरे जस्तो लाग्ला होइन, तर स्थानीय तह प्रमुख भएको व्यक्तित्व चाहिँ मेयर भएको र सबै यहाँ विज्ञहरू भएको हुनाले त्यो केही छैन। पाँच वर्ष सरकार हो, पाँच वर्ष सरकारमा आरामसँग काम गर्ने नीति नियम बनाउने होइन, अब सुगमवासीको व्यवस्थापन गर्ने अरू कुराहरू गर्ने कृषि स्वास्थ्यका कुरा ट्याक्स लाउने कुरामा त्यति धेरै हतार नगरिदिए अब के हुन्छ। अस्ति भर्खरै त उहाँहरूले चाहिँ क्याबिनेटबाट निर्णय गरेर 3% अब ट्याक्स फिर्ता गर्नुपर्ने भयो नि त। कारण के हो भन्दाखेरि सल्लाह नगरिकन हो त्यो चाहिँ होइन, त्यो अब सल्लाह गरेर कुनै पनि काम गर्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ यो सार्वजनिक सरकारमा भन्ने मलाई लाग्छ।
5: अब जाँदा जाँदै फेरि अब प्रदेशमा तपाईँकै पार्टीहरू बीचको कार्यगत एकता भएछ होइन, प्रदेशका सरकार
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 7 बज्यो।

0: Mania Extreme Energy Drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।
2: Wherever you are, stay connected with the one. Wherever you are, stay connected with. Wherever you are, stay connected with the white. Wherever you are, stay connected with the white. Wherever you are, stay connected with the white.
3: चरम समस्या हुँदै आएको थियो। यस्तै अधिकांश गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा सञ्चालन भएका छन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले पालिकालाई शासकीय अभ्यासको अधिकार प्रदान गरे पनि सभा सञ्चालन गर्ने क्रममा संसदीय अभ्यासलाई कम मात्र कार्यान्वयनमा ल्याइएको थियो। यस वर्षदेखि भने अधिकांश पालिकाले बजेट प्रस्तुत गर्दा गाउँ र नगरसभालाई संसदीय अभ्यासमा सञ्चालन गरेका हुन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने, नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएका हुन्। पालिकाका जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा धेरै पालिकाले संसदीय अभ्यास बमोजिम नै गाउँ र नगरसभा सञ्चालन गराएका हुन्। आजको कार्यक्रममा हामी दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। प्याकुरेलजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
4: धन्यवाद।
3: सबैभन्दा पहिले चाहिँ पालिकाको दोस्रो कार्यकालको नि यो अन्तिम वर्षमा पुगेको छ अहिले। समग्रमा अहिलेको यो कार्यकालको अहिलेसम्मको अवस्थालाई तपाईँहरूले कसरी मूल्यांकन गरिरहनु भएको छ?
4: हामीले स्थानीय सरकार जुन गाउँपालिका नगरपालिका को समग्र कामको मूल्यांकन गर्दा हामीले दुईटा खण्डमा बाँडेका छौं। एउटा चाहिँ हामीले जुन यो पुनर्संरचित संविधान, यो संविधान आइसकेपछिको स्थानीय तहको पुनर्संरचना भइसकेपछि 74 सालमा जुन पहिलो निर्वाचन भयो, अहिले समग्र मूल्यांकन गर्नु पर्यो भने चाहिँ हामीले 74 सालदेखि नै जोडेर 9 वर्षको लागि हेर्नुपर्ने हुन्छ। र अब अहिले दोस्रो कार्यकालमा निर्वाचितहरूले मात्रै आफ्नो कुराहरू गर्ने हो भने 4 वर्षको मूल्याङ्कन गर्ने गर्छौं। यसरी हामीले आज अहिलेसम्मको समग्र मूल्याङ्कन गर्दा चाहिँ स्थानीय सरकारका धेरै कामहरू छन्, त्यो कामहरूलाई लिस्टिङ गरेर 1-2-3 भन्यो भने धेरै हुन्छ। त्यसलाई चाहिँ क्लस्टरिङ गर्ने हो भने जम्मा 3 काम स्थानीय तहको हो। त्यसमा पहिलो काम भनेको सेवा प्रवाह
3: होइन।
4: सेवा प्रवाह भनेको राज्यले दिने सेवाहरू स्थानीय तह मार्फत सजिलैसँग नजिकबाट जाओस् भनेर लगभग 80% सेवाहरू चाहिँ स्थानीय तहबाट सरकार मार्फत जान्छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ। यसरी सेवा प्रवाहको हिसाबले हेर्ने हो भने स्थानीय सरकारहरू साँझ बिहान रात नभनिकन उहाँले सेवा प्रवाह गर्नुभएको छ, यसमा उहाँहरू अब्बल हुनुहुन्छ भन्ने हाम्रो मूल्याङ्कन हो। दोस्रो काम भनेको चाहिँ विकास कार्य हो। विकास कार्य भनेको पूर्वाधार मात्र होइन, शिक्षा, स्वास्थ्य, सन्तुलन लगायतका जुन कामहरू भइरहेका छन्, 20 वर्ष नभएको काम यो 9 वर्षमा भएका छन् होइन। यस हिसाबले हेर्दाखेरि विकास कार्यमा हामी विभिन्न चुनौतीको बावजुद पनि तुलनात्मक रूपमा धेरै राम्रो भएको छ भन्ने हाम्रो मूल्याङ्कन हो। तेस्रो काम भनेर चाहिँ यो दुईटा काम त पहिला पनि थियो, पहिला स्थानीय निकाय हुँदा पनि यो दुईटा काम त सेवा प्रवाह नि गाविस नगरपालिकाबाट हुन्थे होइन, शान्तिनु विकास निर्माणका कामहरू पनि हुन्थे। नयाँ चाहिँ के हो त यो अहिले सरकार भने आज संघीयताको एउटा तह मानेको छ। त्यसो हो भने फरक चाहिँ के हो त भन्दाखेरि शासन प्रक्रिया चाहिँ अहिले 3 तहमा बाँडिएको छ होइन। राज्यको जुन शासनको राज्यको जुन कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका त अहिले त्यो संघीयताको स्वरूपमा छैन। विशेष गरी कार्यपालिका र व्यवस्थापिका चाहिँ अहिले 3 तहकै चाहिँ तपाईँको सरकारले जुन संरचनाले प्रयोग गर्दै आएको छ। त्यसले गर्दाखेरि स्थानीय तहमा पनि विधायकी छ, त्यहाँ सभा छ, त्यसले कानून बनाउँछ, संविधानले त्यही व्यवस्था गरेका छ भनेपछि त्यसपछि कार्यपालिका छ। कार्यपालिकाले आफ्नै कार्य विभाजन नियमावली र कार्य सम्पादन नियमावली अनुसार ऊ चाहिँ स्थानीय सरकारको मन्त्री परिषदको जुन कार्यपालिकाको भूमिकामा ऊ छ भनेपछि तपाईँको जुन संविधानले दिएको विधायकीय अधिकार र कार्यपालिकाको अधिकार चाहिँ कसरी प्रयोग भइरहेछ, समग्रमा शासन प्रणालीलाई चाहिँ कसरी व्यवस्थित गरेको छ भनेर हेर्यौं भनेपछि हामीले धेरै काम गर्नु बाँकी छ। त्यसमा चाहिँ अलि हामी कमजोर छौं भन्ने हो। विकास सेवा प्रवाहमा अब्बल छौं, विकास कार्यमा एभरेज छौं होइन, तर शासन प्रक्रिया प्रणाली सञ्चालन गर्ने जुन गभर्न गर्ने जुन प्रणाली छ त्यसलाई चाहिँ व्यवस्थित गर्न अझै धेरै काम बाँकी छ। सभाहरू व्यवस्थित गर्ने कुराहरू, सभाले कानून निर्माण गर्ने प्रक्रियाहरू अवलम्बन गर्ने विधिहरू चाहिँ पुगिराखेको छैन। त्यसै गरी तपाईँको जुन सभा सञ्चालन गर्ने विधिहरू मिलिरहेको छैन होइन। यो चाहिँ के छ भने संसद हो नि त होइन, जसरी संघमा प्रतिनिधि सभा, राष्ट्रिय सभा छ, प्रदेशमा प्रदेश सभा छ, स्थानीयमा गाउँ सभा र नगर सभा छ। यी सबैले के गर्छन् भन्दाखेरि संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर आफ्नो संसदीय अभ्यास गर्छन् र तपाईँको चाहिँ कानून निर्माण गर्ने काम गर्छन्। तिनीहरूले बजेट पारित, नीति कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने, कानून निर्माण गर्ने, जसरी संघका संसदहरू चल्छन्, जसरी प्रदेशका सभाहरू चलिरहेका छन्, त्यही विधिबाट स्थानीय सभाहरू चल्नुपर्छ भनेर सबै प्रदेशले कानून बनाइदिएको छ। त्यो संविधानले त्यही व्यवस्था गराएको छ होइन, संविधानले दिएको व्यवस्था अनुसार प्रदेशले ती कानूनहरू बनाइदिएको छ। सभाको सञ्चालन यसरी गर, कानून निर्माण प्रक्रिया यो अवलम्बन गर होइन, त्यहाँ सभा अन्तर्गत यो संसदीय समितिहरू हुन्छन्, यो समितिहरू बनाऊ भनेर प्रदेशले साथै प्रदेशले कानूनहरू बनाइदिएको छ। त्यो वास्तवमा त्यो कानूनलाई चाहिँ पूर्ण रूपमा कार्यान्वयन भएको छ भनेर अहिले हेऱ्यौँ भने त्यो चाहिँ हुन सकेको अवस्था छैन होइन। यो किन हुन सकेन भन्दा पनि भन्यो भने हिजो संसदीय अभ्यास त केन्द्रमा मात्रै अभ्यास गरे हो, त्यो त तल त स्थानीयमा त यो अभ्यास थिएन, यो त नयाँ अभ्यास हो होइन। हिजो प्रदेशले चाहिँ किन व्यवस्थित सुरुबाटै गर्यो भन्दा 74 सालमा यहाँलाई भनौँ जुन मङ्सिरमा निर्वाचित भयो, संघीय संसदबाट साथै प्रदेशमा सिनियर अफिसरहरूको टोली नै गएर पहिलो अधिवेशनै उहाँले चलाइदिएर आएको भनेको केन्द्रमा अभ्यास गरिरहेको जुन संसदीय अभ्यास थियो त्यो अभ्यास चाहिँ तपाईँको त्यसको नलेज र स्किल चाहिँ प्रदेशसम्म चाहिँ गयो, तर स्थानीयमा त कसैले पनि सिकाएन। भनेपछि हामीले जे जान्यौँ त्यही काम अहिले भइराखेको छ, त्यसलाई व्यवस्थित गर्न चाहिँ बाँकी छ, त्यसमा चाहिँ अलिक कमजोर छ।
3: अब त्यसलाई कसरी व्यवस्थित गर्ने अहिले पछि आउँला। जस तपाईँले एउटा सेवा प्रवाहमा बल छ, यो व्यवस्थापकीय काम चाहिँ सिकिरहेछ भन्नुभयो, यो सिक्ने चरणमा छ। र अर्को अघि यो तपाईँले न्यायपालिकाको अलिकति छैन भन्नुभयो, तर पनि न्यायपालिकाको भूमिका पनि पालिकाहरूले अभ्यास गरिरहेको छन्। त्यसमा चाहिँ कस्तो छ, जस्तो उप मेयर र उपाध्यक्षको मार्फत हुने त्यो न्यायपालिकाको जस्तै काम, एउटा स्थानीय तहमा हुने मुद्दा मामिला मिलाउने काममा चाहिँ हामी कतिको यो अभ्यस्त भइसकेका छौँ।
4: हो, न्यायपालिका चाहिँ के भन्दा न्यायपालिकामा संघीय स्वरूपमा छैन, यो एकीकृत स्वरूपमा छ। त्यसो भएकोले गर्दाखेरि हाम्रो न्यायपालिका चाहिँ स्थानीय तहमा पनि न्यायपालिका को स्वरूप चाहिँ छ भनेर भन्न मिलेन। सीमित न्यायिक अधिकार भएको न्यायिक समिति छ, न्यायिक अधिकार भएको चाहिँ न्यायिक सीमित न्यायिक अधिकार भएको न्यायिक समिति छ, जसले चाहिँ केही विषयहरूमा उसले न्यायिक समितिले दुवै पक्षको लाई चाहिँ मिलाउने होइन, तपाईँको चाहिँ दुवै पक्षलाई यो मेलमिलापको विधिद्वारा निरूपण गर्ने विषय छ, र केही विवादहरू चाहिँ उसले चाहिँ तपाईँको आफैले फैसला गरेर निरूपण गर्ने व्यवस्थाहरू पनि गरेको छ। त्यसले चाहिँ तपाईँको जस्तो स्थानीय सरकार सञ्चालन ऐनले नै यो विषयमा तिमीले मेलमिलाप गराऊ, यो विषयमा चाहिँ तिमीले चाहिँ आफ्नो फैसला देऊ, र यदि चित्त बुझेन भने चित्त नबुझ्ने पक्ष पुनरावेदन गर्नको लागि जिल्ला अदालतमा जान पाइहाल्छ। त्यो ढङ्गको व्यवस्था हो, र त्यसलाई चाहिँ अहिले के छ भन्दाखेरि अत्यन्त प्रभावकारी ढङ्गले उहाँहरूले त्यो काम गरिरहनु भएको छ। अब यसको स्किल नहुँदा नहुँदै पनि होइन, तपाईँको विशेष गरी दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूमा कानूनको एउटा कर्मचारी समेत नहुँदाखेरि पनि, र अब उपाध्यक्ष उपप्रमुख भनेको कानून पढेको विज्ञ त हुँदैन होइन, त्यो हिसाबले गर्दाखेरि उनीहरू पोलिटिकल राजनीति व्यक्ति हुन्छन्, तिन उहाँहरूलाई त्यो क्षमता नहुँदा नहुँदै पनि उहाँहरूले चाहिँ बडो मेहनतका साथ होइन आफूलाई चाहिँ न्यायिक मनबाट चाहिँ त्यो कामहरू गरिरहनु भएको छ, र अहिले विभिन्न अध्ययनहरूले पनि देखाएको छ। त्यसले गर्दाखेरि धेरै चाहिँ जिल्ला अदालतमा जाने मुद्दाहरू घटेको छ, त्यो ओभरलोड घटेको छ होइन, सुरक्षा निकायमा जाने विवादहरू कम भएको छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ।
3: हो, अब प्याकुरेलले जस्तो तपाईँले पनि भनिहाल्नुभयो, 9 वर्ष समग्रको यो 9 वर्षको चाहिँ अवधि, दुईटा कार्यकाल, एउटा चाहिँ पहिलो कार्यकाल हामीले 5 वर्ष सक्यौँ, यो पनि अब अन्तिम कार्यकाल, दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहेको छ। अब यो पहिलो कार्यकालको तुलनामा चाहिँ दोस्रो कार्यकालको अहिलेसम्म यो गाउँपालिका नगरपालिकाहरूले गर्ने कामको शैली र क्षमता चाहिँ कतिको फरक पाउनुभयो तपाईँहरूले?
4: यसमा पहिलो अलि मेहनत पहिलोकोले धेरै गर्नु पर्यो, किनभने उहाँहरू निर्वाचित भएर आउँदा निर्वाचित भएको प्रमाणपत्र पाउँदाखेरि पनि शपथ खाने चाहिँ शपथको पनि व्यवस्था थिएन। हजार हजार निर्वाचन आयो अरे ल यही पढेर खुवाउनु भनेर पठा त्यति बेला पठाएको भने कानुनी व्यवस्थाहरू चाहिँ एकदमै तपाईँको चाहिँ केही थिएन। उहाँहरू निर्वाचित भएर पदबहाली गर्दाखेरि कसैले टहरामा कसैले चाहिँ अब त्यही साबिकका गाविस होइन कसैले वडा कार्यालयहरूमा गर्नु परेको अवस्था थियो भनेको त्यति बेला जुन जति पनि कानुनी प्रबन्धहरू गर्नुपर्ने व्यवस्था थियो, संस्थागत प्रबन्ध गर्नुपर्ने, पूर्वाधारहरूको प्रबन्ध गर्नुपर्ने, धेरै कुराहरू चाहिँ सेटल गर्नुपर्ने, आफूलाई स्थापित गर्नको लागि गर्नुपर्ने अवस्था थियो र सबै काम सुरु जिरोबाट सुरु गर्नु परेको थियो। तर अहिले अपर्च्युनिटी दोस्रो कार्यक्रमलाई के भन्दाखेरि त्यसैलाई अब जे जे भएको छ त्यसैमा टेकेर अब थप काम गर्ने कुराहरूमा चाहिँ उहाँहरूले काम गर्नु पाउनु भएको छ, त्यो अपर्च्युनिटी दोस्रोलाई अलि बढी छ। तर फेरि दोस्रोमा आएपछि अर्को एउटा चुनौती के थप्यो भन्दाखेरि पहिलो कार्यकालमा जति स्रोत साधन उहाँहरूले प्राप्त गर्नुभएको थियो दोस्रो कार्यकालमा त्यो घट्यो, त्यो घट्यो होइन, त्यो के छ भने पहिलो कार्यकालमा त्यति धेरै चुनौतीहरू स्रोत साधनमा कम भोगेको चाहिँ हामीले अनुभव गर्यौँ। तर दोस्रो कार्यकालमा त्यो चाहिँ अहिले जस्तो केन्द्रको पनि बजेट बढ्दै गए पनि हस्तान्तरण वित्तीय हस्तान्तरण हुने आकारहरू चाहिँ बढ्न सकेन, त्यो कारणले पनि यो चाहिँ तपाईँको उहाँहरूको स्रोत साधनमा चुनौती चाहिँ दोस्रो कार्यकाललाई अझ बढी चाहिँ हुन गएको।
3: हजुर, अब राजेन्द्र प्रसाद प्याकुरेलजी, तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यकारी निर्देशक हुनुहुन्छ। अब यो पालिका स्थानीय सरकार भनेको गाउँको सिम्मदरबार भनेर अब सबैले भनिरहनु भएको, सबैले त्यसको अपेक्षा गरिरहेको, र तपाईँले भनिहाल्नुभयो सेवा प्रवाहमा त अहिले पनि धेरै नागरिकले गाउँ स्थानीय सरकारबाट अझै बढी गाउँपालिका होइन गाउँपालिका धेरै छ त्यहाँबाट नागरिकले सेवा पाइरहनु भएको छ। अब नागरिकले राखेको अपेक्षा र स्थानीय सरकारले दिन सकेको सेवा बीचको दूरी चाहिँ कस्तो छ?
4: अब यो कस्तो छ भन्दा अहिले अब पछिल्लो समयमा राजनीतिक घटनाक्रम पनि परिवर्तन भयो, त्यसमा असन्तुष्टि राज्यले दिने सेवामा चाहिँ नागरिकको बढी रह्यो होइन, असन्तुष्टि त्यसमा चाहिँ बढी थियो भन्ने पनि विभिन्न अध्ययनहरूले पनि देखाएको छ होइन। यसरी हेर्दाखेरि कुन सेवामा चाहिँ नागरिकहरू असन्तुष्टि भयो त, त्यो संघले दिएको सेवामा भयो कि प्रदेशले दिने सेवामा भयो कि या स्थानीय तहले दिएको सेवामा चाहिँ असन्तुष्टि बढी भयो भनेर चाहिँ छुट्याइएको छैन। सरकारले दिएको सेवामा नागरिकलाई चित्त बुझेन मात्रै भनिएको छ। नागरिकलाई कुन अर्थमा चित्त बुझेन भन्दाखेरि हिजोमा चाहिँ तपाईँको लाइसेन्स चाहिँ समयमा पाएन भन्ने कुराहरू चित्त दुखाइदियो, पासपोर्ट समयमा पाइएन भन्ने चित्त दुखाइदियो, अनि यस्ता सेवाहरू चाहिँ के थियो भन्दाखेरि स्थानीय तहको अधिकार क्षेत्रका होइन। जो स्थानीय सरकारकै अधिकार क्षेत्रमा भएका सेवाहरूको अध्ययन गर्ने हो भने चाहिँ उहाँहरूमा गुनासो कम छ, तुलनात्मक रूपमा गुनासै छैन भन्ने कुराहरू होइन। होइन, संघले दिएको सेवा र प्रदेशले दिएको सेवाको तुलनामा स्थानीय तहको गुनासो चाहिँ कम छ भन्ने नै हाम्रो त्यसको चाहिँ मूल्याङ्कन हो त्यसमा।
3: हजुर, राजेन्द्र प्रसाद प्याकुरेलजी, अब चाहिँ हामी अलिकति यो बजेट र वित्तीय अवस्थामा केन्द्रित रहेर कुरा गरौं। अहिले पनि अधिकांश गाउँपालिकाहरूले चाहिँ बजेट अभावको गुनासो गरिरहेका हुन्छन्, वास्तविक समस्या चाहिँ केमा छ?
4: यो कस्तो छ भन्दा हामी संहिताको अभ्यास गरिरहँदा पनि जुन संहिताको तीनटा पक्षहरू भनिन्छ, राजनीतिक संहिता, वित्तीय संहिता, प्रशासनिक संहिता, होइन, राजनीतिक संहिताले अधिकारको बाँडफाँड गर्यो तिनै तहमा, स्थानीय तहमा जति अधिकारहरूको बाँडफाँड गयो, वित्तीय संहिताले त्यो अधिकारलाई कार्यान्वयन गर्नको लागि जुन स्रोत साधन व्यवस्थापन हुने थियो त्यो चाहिँ अत्यधिक निर्भर चाहिँ हामी संघमा हुनुपर्ने गरेको व्यवस्था छ। भनेको संघले चाहिँ राजस्व चाहिँ उसले धेरै उठाउँछ, उसले वित्तीय हस्तान्तरण गरेर प्रदेश र स्थानीय तहमा पठाउने हाम्रो अहिलेको व्यवस्था हो। तर के छ भन्दाखेरि स्थानीय तहलाई जति जिम्मेवारीहरू दिएको छ त्यो जिम्मेवारी पूरा गर्नको लागि वित्तीय व्यवस्थापन गर्ने बाटो चाहिँ संघमा संघले अलि कन्जुसियन गरेको त्यो ढंगले त्यो कामको आधारमा स्रोतको बाँडफाँड अहिलेसम्म हुन नसकेको कारणले गर्दाखेरि त्यो कम भएको छ। र अर्को आन्तरिक स्रोत उहाँहरूले उठाउने विषय छ, स्थानीय अब दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूलाई अत्यन्त कम सम्भावना छ, होइन, त्यहाँ आर्थिक गतिविधिहरू धेरै हुने अवस्थाहरू छैन, जसले गर्दाखेरि आफ्नो आन्तरिक स्रोत त्यति चाहिँ वृद्धि गर्न सकिरहेको अवस्था छैन, त्यो चुनौती छ। त्यसले गर्दाखेरि अभावको महसुस त हुने नै भयो। अर्को चाहिँ के छ भन्दाखेरि विनियोजन भइसकेका बजेटहरू पनि गएनन्। जस्तो गत आर्थिक वर्षमा भन्नुहुन्छ भने झन्झनी 9 अर्ब चाहिँ के अरे वित्तीय हस्तान्तरण जुन सामान्यकरण अनुदान शीर्षकबाट जानुपर्दथ्यो, होइन, संसदले पारित गरिसकेको बजेट पनि त्यो कटौती भयो, जसले गर्दाखेरि के छ भने पहिला आउँछ भनेर उहाँले सबै योजनाहरू सम्झौता गरेर कार्यान्वयन गरिसक्छन्, अन्तिम आवरमा आएर त्यो बजेट कटौती हुँदाखेरि त्यो चाहिँ अब अर्को वर्षको लागि ठूलो भार पर्ने अवस्थाहरू छ। अर्को चुनौती उहाँहरूको गुनासो केमा हो भने जस्तै समपूरक अनुदान र विशेष अनुदान संघ र प्रदेशबाट जान्छ, त्यो चाहिँ समयमा ठेक्का पनि लाग्न सकेन, र अहिले त हामीले चाहिँ देखिराखेका छौँ नि, होइन, जेएनजी आन्दोलन, चुनाव, त्यसपछि गएर महँगी, त्यसपछि गएर पेट्रोलियम पदार्थको अभावको कारणले गर्दाखेरि निर्माण व्यवसायहरूले निर्माण होलिडे पनि भनेको गरे, होइन, कामै नगरिकन पनि बसे, यो कालोपत्री गर्ने कच्चा पदार्थहरू, भिटामिन लगायतका सामग्रीहरू नेपालमा बजारमा नपाउँदाखेरि, आयात गर्न नसक्दाखेरि अधिकांश ती कामहरू चाहिँ हुन सकेन। त्यसले गर्दाखेरि के छ भन्दाखेरि काम ती योजनाहरूको काम सम्पन्न नभएपछि अब त्यो ठेक्का चाहिँ अब सकियो, अब निर्माण व्यवसायले आफ्नो मेरो ठेका चाहिँ म्याथ थप भन्छ उसले, किन केन्द्रले थपिदिएको छ, केन्द्रका योजनाहरूमा थपिएको छ अनि उसले तल प्रेसर गरिरहेको छ, तर त्यो त्यो स्रोत चाहिँ के छ भन्दाखेरि त्यो बजेट चाहिँ फ्रिज भएर केन्द्रमा आइसक्यो, अर्को वर्ष जाँदैन। त्यसले गर्दाखेरि के छ, कुन आधारमा अब चाहिँ तपाईँको म्याथ थप गर्ने, म्याथ थप गर्ने हो भने अब आफैलाई आर्थिक भार पर्नेवाला छ र योजना पनि अल्पत्र पर्नेछ। हो यस्तो कारणले गर्दाखेरि चाहिँ उहाँहरूको गुनासो चाहिँ त्यसमा देखिएको र हामीले भनेका छौँ, जसरी केन्द्रको सङ्घका योजनाहरूमा म्याथ थप गरिएको छ स्रोत सहितको, त्यसै गरी त्यो त्यो स्रोत सहितको म्याथ थप्ने व्यवस्था चाहिँ स्रोत चाहिँ जति फ्रिज भएर आएको छ त्यो फ्रिज भएको बजेट चाहिँ निश्चित अवधिभित्र सक भनेर एकपटकको लागि दिनुपर्छ भन्ने चाहिँ हाम्रो माग हो।
3: अब यो धेरै पालिकाले चाहिँ चालु खर्च धान्न पनि कठिन भएको भनेर चाहिँ एउटा गुनासो गरिरहेका छन्। यो अवस्था चाहिँ आउनुमा यो संघीय र प्रदेश सरकारबाट गर्नुपर्ने जति सहयोग छ, यो अनुदानको कुराहरू छन्, त्यो नभएर वै अरू कारण छन्।
4: यसमा दुई तिनवटा कारण छन्, एउटा त्यो हो, त्यो हो होइन, सङ्घले अघि पनि भन्यो कामको जिम्मेवारीको अनुसार स्रोत बाँडफाँड चाहिँ गर्नुपर्ने हो, त्यो अनुसारको व्यवस्थित त्यो ढङ्गको अध्ययन पनि भएको छैन होइन, त्यो त्यो ढङ्गले गर्न सकिएको अवस्थाहरू छैन, त्यो न्यायिक छैन, त्यो एउटा विषय हो। अर्को विषय चालु खर्च धान्न नसक्ने विषयमा के छ भने स्थानीय तहमा पनि सबै ठाउँमा चाहिँ जस्तो ओएनएम व्यवस्थित ढङ्गले सर्वे गरेर संगठन संरचनाको अध्ययन गरेर कति चाहिँ हामीलाई शाखाहरू चाहिने हो, कति जनशक्ति चाहिने हो, अनावश्यक जनशक्तिहरू हामीले राखिराखेका छौँ कि भनेर हेर्नुपर्ने अवस्थाहरू पनि छन्। कतिपय ठाउँमा चाहिँ हामीले के पनि देखेका छौँ भने हामीले व्यवस्थित ढङ्गले अध्ययन गरेका छैनौँ, जनशक्तिहरू छन् तर चाहिने जनशक्ति चाहिने शाखामा छैन, तर मान्छेहरूको संख्या चाहिँ धेरै छ, चालु खर्च चाहिँ हाम्रो बढेकै छ होइन। त्यसले गर्दाखेरि व्यवस्थित ढङ्गले हामीले पनि अब अनुरोध गरिराखेका छौँ हामीले गाउँपालिका नगरपालिकाहरूलाई कि तपाईँहरूले व्यवस्थित ढङ्गले अध्ययन गर्नुहोस् र चाहिने जनशक्तिहरूको अनिवार्य व्यवस्थापन गरौँ, नचाहिने जनशक्तिहरू छन् भने त्यसलाई घटाउँ, किनभने हामीले धान्न पनि पर्ने हुन्छ। त्यसले गर्दाखेरि आफ्नो क्षमता अनुसारको र आवश्यकता अनुसारको जनशक्ति चाहिँ हाम्रो निर्माण गर्नुपर्ने हुन्छ, त्यो ढङ्गको संगठन संरचना चाहिँ बनाउनुपर्छ भनेर हामीले अलिकति सहजीकरण पनि गरिरहेछौँ। त्यो व्यवस्थित नभएसम्मको लागि यी गुनासाहरू आइरहन्छन्।
3: अब यो बजेट कार्यान्वयनको चरणमा गएको छ साउन लाग्ने बित्तिकै, अब यो बजेटले चाहिँ यसपालिको बजेटले पालिकाहरूलाई अझ गाउँपालिकालाई चाहिँ कतिको उत्साहित बनाएको पाउनु भएको छ?
4: अब हामीले वास्तवमा सङ्घको प्रदेशको बजेट भन्यो भने त्यति धेरै उत्साहित हामी छैनौँ होइन, जस्तो चाहिँ जसरी विगतमा जसरी बजेटहरू आएका छन् त्योसँग खासै सुधार भएर आएको छैन, बरु के उल्टो के भएको छ भन्दाखेरि बजेटको जुन आकारमा वृद्धि भइरहेको छ त्यो आकारमा हस्तान्तरण हुने रकमहरूको वृद्धि भएको छैन। सशस्त्र अनुदान केही बढेको छ, त्यो सशस्त्र अनुदान बढ्नु भने चाहिँ फेरि के भन्दाखेरि त्यो केन्द्रको कार्यक्रम स्थानीयले गर्दै मात्रै हो, त्यो आफ्नो काम आफ्नो प्राथमिकतामा खर्च गर्नु पाउने बजेट होइन। जस्तो तपाईँलाई एउटा भनौँ, 75-76 सालमा 13 खर्ब सङ्घीय बजेट हुँदाखेरि हाम्रो चाहिँ लगभग तपाईँको चाहिँ 80 अर्ब चाहिँ स्थानीय तहमा तपाईँको वित्तीय हस्तान्तरण जुन समानीकरण अनुदानमा गएको थियो, अहिले तपाईँको 21 खर्ब हुँदाखेरि त्यो बल्ल बल्ल बढेर 8 अर्ब बढेको छ। भनेको त्यो जुन सङ्घीय बजेट बढेको आकारमा छ त्यो हस्तान्तरण चाहिँ घटेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि हामीले त्यहाँबाट चाहिँ खासै तपाईँको चाहिँ उत्साह हुने त्यो कार्यक्रमहरू त्यस्तो देखिएको अवस्थाहरू छैन। अब बरु स्थानीय तहले आफूले अहिले नीति कार्यक्रममा जुन बजेट ल्याउनु भएको छ र हामीले धेरै जिल्लामा गएर हामीले चाहिँ फिजिकली भौतिक रूपमै नै गाउँपालिकाहरूलाई हामीले ओरिएन्टेसन पनि चाहिँ गरेका छौँ अनि सहजीकरण गरेका छौँ, तपाईँले अबको बाँकी कार्यकाललाई यो चाहिँ काममा प्राथमिकता दिनुहोस् है भनेर भनेका छौँ होइन। त्यो कुरो यो अवसरमा मैले यहाँ पनि भन्छु, जस्तो अब के छ भने उहाँहरूको अन्तिम वर्ष हो होइन, अन्तिम वर्ष हो, अन्तिम वर्ष पनि पूरा वर्ष होइन, उहाँले काम गर्ने भनेको लगभग 9 महिना होइन, किनभने वैशाखबाट त चुनाव लागिसक्छ होइन, चैतसम्म हो उहाँहरूले काम गर्ने, त्यसले चैतसम्मलाई टार्गेट गरेर तपाईँहरूले काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अबको नीति कार्यक्रम र बजेट चाहिँ यहाँहरू अहिलेसम्म जे काम गर्नु भएको छ त्यसलाई फिनिसिङ गर्नुहोस् होइन, जे अधुरा कामहरू छन् त्यसलाई सम्पन्न गर्नुहोस्, नयाँ ठुला योजनाहरू अब कार्यक्रमहरू सुरु गर्न सक्नुहुन्न, विभिन्न अभियानहरू सुरु गर्नु भएको छ होइन, जस्तो बाल मैत्री स्थानीय सरकार, वातावरण मैत्री स्थानीय सरकार भनेर जे अभियानहरू उहाँहरूले चाहिँ एउटा सूत्रबद्ध रूपमा नारासहितको अभियानहरू सुरु गर्नु भएको छ, त्यो अभियानहरूलाई पूरा गरौँ। त्यसले गर्दाखेरि यो अन्तिम वर्ष चाहिँ तपाईँहरूको फिनिसिङको वर्ष हो, अहिलेसम्म गरेको कामको फिनिसिङ गर्ने हो र त्यसको प्रचार प्रसार गर्ने हो। वास्तवमा के भयो भन्दाखेरि अहिलेसम्म चाहिँ के पनि भएन भने भाष्य त स्थापित भयो नि जबरजस्ती रूपमा होइन, अहिलेसम्म के पनि नभएको त होइन नि, त्यो कुरो चाहिँ के छ भने हामीले गरेको कामको प्रचार गर्न सकेनौँ कि। त्यसले गर्दाखेरि तपाईँहरूले गरेको कामको चाहिँ अहिलेसम्म 5 वर्ष जुन 10 वर्ष काम गऱ्यौँ हामीले, गरेको कामको तपाईँहरूले प्रचार प्रसार गर्नुहोस्, प्रचार प्रसार गरेन भने तपाईँले गरेको कामको प्रचार चाहिँ भोलि अर्कैले गर्छ
3: होइन,
4: काममा चाहिँ तपाईँ केन्द्रित हुनुहोस् भनेर हामीले
3: एकदम। अब मैले यो कामकै कुरा गर्दा नि प्याकुरेलले तपाईँले भनिहाल्नुभयो, एउटा पालिकाहरूले सेवा प्रवाहमा त एकदम उल्लेखनीय काम गरेका छन्, अझ हामीले हेर्दाखेरि पनि अझै एकदम उदाहरणीय कामहरू, प्रशंसनीय कामहरू चाहिँ हलगोरू पाल्नेलाई प्रोत्साहन होइन, धेरै धान फलाउनेलाई चाहिँ पुरस्कार लगायतका धेरै कुराहरू, डाक्टर पढ्नको लागि छात्रवृत्ति लगायतका अनि अर्को बाटो बनाउने कामहरूमा धेरै पालिकाहरूले राम्रो काम गर्नुभएको छ। कतिपय पालिकाहरूले चाहिँ अझै पनि त्यो सानो काम पनि गर्न नसकेका उदाहरणहरू पनि छन् कि त्यो किसानहरूले चिन्ता जनाएका, एउटा बिउ बिजनको कुरा हुन्छ, समयमा मल नपाएका कुरा हुन्छ, जुन स्थानीय सरकार मार्फत हुनुपर्ने कामहरू चाहिँ नभएको कुराहरू पनि गुनासो आइरहन्छन्। तपाईँले समग्र हेर्दाखेरि चाहिँ गाउँपालिकाकै कुरा गरौँ, किनकि गाउँका मान्छेहरूलाई सबैभन्दा बढी गाउँपालिकाकै काम, नगरपालिका पनि हो तर पनि गाउँपालिका धेरै छ, गाउँपालिकाले नै धेरै नागरिकलाई जोड्ने काम गर्छ, सेवा प्रभावमा उहाँहरूको चाहिँ भूमिका अझ उल्लेखनीय हुन्छ। के चाहिँ अझ गर्नुपर्ने कुराहरू पनि गर्न सकेनन् जस्तो लाग्छ क्या यो कार्यकालको अन्तिम वर्ष आइरहँदाखेरि?
4: होइन, हामीले कतिपय कुराहरू हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ कि भन्ने लाग्छ। होइन, प्राथमिकता निर्धारण आवश्यकता हो, होइन, तर त्यो चाहिँ हामीले गर्ने जिम्मेवारीमा थिएन। जस्तो तपाईँलाई भनौँ, सामुदायिक कलेजहरू, क्याम्पसहरू, होइन, अहिले तपाईँको चाहिँ ग्रामीण क्षेत्रमा अधिकांश सामुदायिक कलेजहरू, क्याम्पसहरू चाहिँ अहिले स्थानीय सरकारले चलाएको छ। त्यो क्याम्पसमा लगानी गर्ने उसको जिम्मेवारी हो त भनेर भन्यो भने संविधानले उसलाई त्यो अधिकार दिँदैन। होइन, जस्तो 12 कक्षासम्मको अधिकार शिक्षामा 12 कक्षासम्मको जिम्मेवारी उसको हो, त्योभन्दा माथिको जिम्मेवारी उसको होइन। त्यहाँबाट क्याम्पसमा उसले लगानी गर्नु चाहिँ बेठिक हो भनेर मालेका परिषदले पनि के गर्छ, बेरोजगार निकाली ल्याएको छ। तर अब बाध्यता के छ भन्दाखेरि, सङ्घ र प्रदेशले त्यो क्याम्पस सस्टेनको लागि चाहिँ पुग्ने स्रोत साधन त दिएको छैन, त्यहाँ क्याम्पस चलाउनु पनि परेको छ, त्यसले गर्दाखेरि उसले बाध्य भएर त्यहाँ लगानी गर्नु परिरहेको छ। जस्तो अहिले तपाईँले भन्नुभयो डाक्टर पढाउनलाई छात्रवृत्ति दियो, डाक्टर पढाउन छात्रवृत्ति दिने काम स्थानीय सरकारको हो भनेर जिम्मेवारी हेऱ्यो भने त होइन, त्यो होइन, त्यो त उसको त काम के हो भने 12 कक्षासम्म चाहिँ राम्रो चाहिँ विद्यार्थी बनाएर पठाइदिने हो। त्यसपछि उसले कहाँ जान्छ त्यो तहको सरकारको जिम्मेवारी हो, डाक्टर पढ्ने उसको जिम्मेवारी होइन। होइन, तर यसलाई हामीले हेर्दाखेरि सर त कति राम्रो गरेको भन्ने पनि लाग्छ, तर वास्तव उसको जिम्मेवारी हो त भन्यो भने होइन। होइन, त्यो यसरी के गर्छ भन्दाखेरि गर्नुपर्ने उसले उस त्यहाँको लागि गर्नुपर्ने आवश्यकता थियो। होइन, एउटा दुर्गम क्षेत्रको एउटा चाहिँ तपाईँको दलित अथवा तपाईँको पिछडिएको वर्गको मान्छे, होइन, गरिब मान्छेले डाक्टर पढ्न पाउने अवसर जुन सरकारले दियो उसको लागि त ठुलो कुरो हो त्यो। होइन, त्यसो कारणले गर्दाखेरि हामीले के छ भन्दाखेरि कतिपय कुराहरू हामीले आफ्नो काम चाहिँ के हो भनेर प्राथमिकता पनि निर्धारण गर्न चाहिँ पर्ने हुन्छ। अर्को चाहिँ के छ भन्दाखेरि त्यो काम अर्को सरकार तहको सरकारले गरिदियो भने उसले गर्नु पर्दैन थियो नि त। क्याम्पसको लागि पर्याप्त चाइनिज न्यूनतम स्रोत साधन चाहिँ प्रदेशले पठाइदिने हो भने या सङ्घले पठाइदिने हो भने उसले क्याम्पसमा लगाडी गर्नु पर्दैन थियो, उसले आफ्नो 12 कक्षासम्मको शिक्षालाई राम्रोसँग लानु सक्थ्यो। हो, यसरी के छ भन्दाखेरि जिम्मेवारीमा चाहिँ तपाईँको प्रष्टता नआउँदाखेरि पनि जस्तै तपाईँ कन्फ्युजन भइरहेको छ। त्यसले गर्दाखेरि यो कार्य विस्तृतीकरण भन्ने जुन चाहिँ प्रतिवेदन छ त्यो कार्य विस्तृतीकरणलाई अब चाहिँ अझ त्यसलाई पुनरागमन गर्नु, संशोधन गर्ने काम भएको छ। होइन, परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ, त्यो राष्ट्रिय समन्वय परिषदको बैठक बसेर त्यसलाई अगाडि बढाउनु पर्ने छ, त्यो अहिलेसम्म हुन सकेको अवस्था छैन। त्यसले गर्दाखेरि अझ त्यसले गर्यो भने अलिक बढी क्लियरिटी आउँथ्यो, त्यसलाई अलिकति कानुनी हालिदिने भने उसले क्याम्पसमा लगाडि गर्नु पर्दैन थियो, उसले आफ्नो 12 कक्षासम्मको शिक्षालाई राम्रोसँग लानु सक्थ्यो। हो, यसरी के छ भन्दाखेरि जिम्मेवारीमा चाहिँ तपाईँको प्रष्टता नआउँदाखेरि पनि जस्तै तपाईँ कन्फ्युजन भइरहेको छ। त्यसले गर्दाखेरि यो कार्य विस्तृतीकरण भन्ने जुन चाहिँ प्रतिवेदन छ त्यो कार्य विस्तृतीकरणलाई अब चाहिँ अझ त्यसलाई पुनरागमन गर्नु, संशोधन गर्ने काम भएको छ। होइन, परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ, त्यो राष्ट्रिय समन्वय परिषदको बैठक बसेर त्यसलाई अगाडि बढाउनु पर्ने छ, त्यो अहिलेसम्म हुन सकेको अवस्था छैन। त्यसले गर्दा अझ त्यसले गर्यो भने अलिक बढी क्लियरिटी आउँथ्यो, त्यसलाई अलिकति कानुनी चाहिँ संरचनामा त्यसलाई ढाल्न पाएदेखि, होइन, त्यसले गर्दाखेरि तपाईँको कुन तहको काम सरकारले के काम गर्ने के नगर्ने भन्ने कुरो चाहिँ त्यहाँ लेखिएको छ, होइन, त्यो भयो भने अलिक क्लियरिटी आउँथ्यो भन्ने चाहिँ हामीलाई लागेको छ, त्यो हुन सकेको छैन अहिले।
3: कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
6: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
5: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
5: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
6: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
5: कार्यक्रम सड़क र सवारी
7: क्लासिक टेक
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
2: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
2: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँग कुरा गरिरहेका छौं। प्याकुरेलजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। अब चाहिँ अलिकति यो पालिकाहरूले ल्याएको बजेट अहिलेको कार्यान्वयन र संघीय सरकारबाट र प्रदेश सरकारबाट चाहिँ अब गर्नुपर्ने अपेक्षा, तपाईँले गरेको अपेक्षामा केन्द्रित रहेर कुरा गरौं। यसपालि सबैभन्दा पहिला बजेटकै कुरा गर्दाखेरि पोहोर परारको भन्दा यसपालि बजेट ल्याउन पालिकाहरूलाई सहज भएको
2: हो? एकदम, अहिले यो पटक चाहिँ दुई तीनवटा कुराले सहज भयो। जस्तो अहिले तपाईँको वैशाख के अरे असार दस गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्छ भन्ने जुन कानुनी व्यवस्था छ, गत वर्ष हाम्रो लगभग तपाईँको तीस चालिस भन्दा माथि नै गाउँपालिकाहरूले बजेट पेश गर्न सकेको अवस्था थिएन, अहिले जम्मा 14 मात्रै सकेन होइन, र असार मसान्तमा बजेट पारित गरिसक्नुपर्छ भन्ने छ। अहिले गत वर्ष हाम्रो त्यो संख्या अलिक धेरै हुन्थ्यो, अहिले तीनटा मात्रै छ, तीनटा गाउँपालिकाले मात्रै अहिले ल्याउन सकेको अवस्थाहरू छैन। भनेपछि यो वर्ष तपाईँको उल्लेखनीय रूपमा सुधार भयो। यो वर्ष मात्रै होइन, त्यो के छ भन्दाखेरि क्रमिक रूपमा यो चाहिँ घट्दै आएको छ होइन, भनेको क्रमिक रूपमा सुधार हुँदै आएको छ। यो वर्ष अलि राम्रो चाहिँ अझै राम्रो नतिजा देखियो। यसमा दुई तीनटा काम छ, दुई तीनटा काम के छन् भन्दाखेरि यो पटक प्रमुख प्रशासनदेखि सबै स्थानीय तहमा चाहिँ पठाइएको छ। यहाँले बारम्बार भन्दै आएको विषय हो, तपाईँले कि त तपाईँको स्थानीयलाई त्यो जिम्मेवारी दिनु पर्यो, प्रमुख प्रशासनले आफै राख्ने व्यवस्था गर्न सक्नु पर्यो, होइन भने यहाँबाट पठाउने हो भने पठाउनै पर्यो होइन, अनिवार्य यो निमित्तले चलाउने काम नगरौं भनेर हामीले पहिलेदेखि भन्दै आएको। यो पटक संघीय सरकारले मन्त्रालयले त्यो अनिवार्य सबै ठाउँमा पठाएको छ, त्यसले गर्दाखेरि यसले पनि राम्रो रिजल्ट आयो भन्ने एउटा हो। अर्को चाहिँ हामीले फेरि के गर्यौँ भन्दा हामीले झन्डै 56 जिल्लामा गत वर्ष चाहिँ तपाईँको जिल्ला स्तरमा गएरै हामी अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकारीसँग चाहिँ हामीले अन्तर्क्रिया गरेर अबको तपाईँहरूको यो वर्षको अन्तिम वर्षको प्राथमिकताको विषयहरूमा हामीले अत्यन्त धेरै अन्तर्क्रियाहरू पनि गर्यौं होइन, यसले गर्दाखेरि उहाँहरूलाई पनि त्यो मोटिभेसन पनि अलिकति भएको छ। विशेष गरी मध्य प्रदेशमा पछिल्लो समयमा संघीय मामिला मन्त्रालय र हामी संघ महासंघकै प्रतिनिधिहरू गएर यो बजेट ल्याउनुभन्दा अगाडि 10 गतेभन्दा अगाडि सम्भावित जोखिम जहाँ जहाँ चाहिँ ल्याउन सकेको अवस्थाहरू थिएन गत वर्षहरूमा, उहाँहरूलाई फेरि हामीले गएर सहजीकरण गर्ने कामहरू पनि गर्यौं। अनि यो विविध यो विभिन्न दुई तीनवटा कामहरूले गर्दाखेरि
1: अब त्यो तीनटा भन्नु पनि तपाईँ जुन पारित गर्न बाँकी अब त्यसलाई चाहिँ पनि अब अर्को चाहिँ अवस्था आउनु नदिनको लागि के गर्दै हुनुहुन्छ
2: होइन, हामीले तपाईँहरू भन्नुहोस् हामी त्यहाँ आएर चाहिँ अब विभिन्न पक्षहरूसँग बसेर संवाद गराउनुपर्छ, सहजीकरण गर्नुपर्छ भने त्यो पनि गर्छौँ, नत्र भने यो चाहिँ छिटो गर्नु पर्यो भनेर भनिरहेका छौँ, होइन हामी गरिरहेछौँ, सल्लाह गरिरहेछौँ भन्नुभएको छ।
1: अब अर्को यसपालि अलिकति पहिलेको भन्दा यो तपाईँले भनिहाल्छ सुधारको कुरा गर्दाखेरि यो संसदीय अभ्यास हुन्छ नि यो काम चाहिँ यो पालिकाहरूमा पनि देखियो, यो कतिको त हेर्दाखेरि तपाईँहरूले सहज असहज अझै अप्ठ्यारो अझ त्यहाँ गर्नुपर्ने काम के देख्नुभयो, कतिको चाहिँ त्यो अभ्यास कस्तो रह्यो?
2: अघि मैले सुरुवातमा भने होइन, जस्तो विधायकी अभ्यास चाहिँ स्थानीय तहमा पनि छ, भनेको त्यहाँ सभा छ होइन, त्यहाँ गाउँसभा छ, नगरसभा छ, त्यसमा त्यो अन्तर्गतका विभिन्न समितिहरू, संसदीय समितिहरू छन्, जस्तो सार्वजनिक लेखा समिति त्यहाँ पनि छ, विधायन समिति त्यहाँ पनि छ, अनुगमन तथा सुशासन समिति लगभग सबै प्रदेशले भनेको छ होइन, यी संसदीय समितिहरू हुन् होइन, त्यस्तै गरी कार्यपालिका छ, कार्यपालिका अन्तर्गत पनि विभिन्न विषयका समितिहरूको व्यवस्था छ, यो चाहिँ के छ भन्दाखेरि त्यो त्यहाँको संरचना हो, त्यो संरचना चाहिँ वास्तवमा हामीले प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छौँ त भन्यो भने चाहिँ त्यसमा अलिकति हामी कमजोरी नै छौँ। जस्तो तपाईँ भनेको कतिपय चाहिँ सभाका समितिहरूमा कार्यपालिकाका सदस्यहरू रहने होइन, भनेको त्यो गठन र प्रक्रियामै हामी कमजोरी छौँ, हामी कमजोर गरिरहेका छौँ, हामीले भनिरहेका छौँ। जस्तो लेखा समितिमा त कार्यपालिकाको सदस्य बस्नु पाइँदैन होइन, लेखा समितिको त ठूलो भूमिका, बेरोजगार फडचोट लगायतका विषयहरूमा कार्यपालिकालाई वित्तीय अनुशासन कायम गर्नको लागि त्यो त संसदीय समिति हो नि त होइन, त्यो संसदीय समिति अझ केन्द्रमा त के अभ्यास छ भन्दाखेरि त्यो समितिको नेतृत्व सभापति चाहिँ विपक्षी दललाई दिने, सरकार पक्षले सरकारले नलिने अनि त्यो अहिले पनि छ नि त होइन, सबै चाहिँ तपाईँको संसद प्रतिनिधि सभाका सबै संसदीय समितिहरू राष्ट्रिय स्वतन्त्र पार्टीका मान्यहरूले लिड गर्नु भएको छ, तर लेखा समिति त प्रमुख प्रतिपक्ष विपक्षीलाई पनि नभएर प्रमुख प्रतिपक्षीलाई नै सत्तापक्षीले नै प्रस्ताव गरेर त्यो कल्चर हो होइन, हाम्रो चाहिँ के छ भन्दाखेरि 48 सालदेखिको हाम्रो संसदीय अभ्यास हो, त्यो तल पनि के छ भन्दाखेरि कार्यपालिका त कुनै पनि हालतमा बस्नै मिल्दैन कार्यपालिकाका सदस्यहरू होइन, यो कतिपय ठाउँ त्यो पनि देखिएको छ, त्यसले गर्दाखेरि हो यसरी के छ भन्दाखेरि सभा कसरी सञ्चालन गर्ने अलिकति कन्फ्युजन के छ भन्दाखेरि कार्यपालिकाको प्रमुख र सभा प्रमुख पनि एकैजनालाई बनाइदिएको छ होइन, माथिको जस्तो छुट्टै त छैन होइन, यो चाहिँ तपाईँको शक्ति सन्तुलन पृथकीकरणको सिद्धान्त अनुसार यी संरचनाहरू छुट्टै छुट्टै त हो नि, छुट्टा छुट्टै हुँदा हुँदै पनि स्थानीयमा चाहिँ के भएको छ भन्दाखेरि त्यो चाहिँ पूर्ण रूपमा लागू भएको छ, त्यो
1: होइन
2: भएन, तल त सत्तापक्ष र विपक्षी पनि हुँदैन होइन, त्यसले गर्दाखेरि तपाईँको त्यहाँको स्थायी सरकार हुन्छ, त्यहाँको कार्यपालिका प्रमुख चाहिँ सभाबाट निर्वाचित होइन प्रत्यक्ष निर्वाचित हो, त्यसले गर्दा केही फरकहरू छ
1: तपाईँलाई लाग्यो यसो गरौँ सुधार चाहिँ के गर्न पर्ला, संसदीय अभ्यास पालिकाहरूमा गर्दा गर्न पर्ने आवश्यकताहरू चाहिँ के,
2: यसको लागि के छ भन्दाखेरि पहिलो कुरो चाहिँ जुन प्रदेशले बनाइदिएको जुन कानून छ तपाईँको धारा 226 अनुसारको कानून निर्माण प्रक्रिया गर्ने सम्बन्धी कानून र धारा 227 अनुसारको सभा सञ्चालन सम्बन्धी जुन प्रक्रिया सम्बन्धी कानून दुईटा कानून बनाइदिएको छ, त्यो कानूनको कार्यान्वयन कसरी भइरहेछ भनेर प्रदेश सभाले त्यो आफ्नो त्यसको रिभ्यू गरेर स्थानीय आफ्नो जुन जुन प्रदेशमा छ आफ्नो स्थानीय तहलाई क्यापासिटेट गर्ने काम चाहिँ त्यसले गर्नु पर्यो, यो संघले भ्याउँदैन, संघीय संसदले प्रदेश संसदसम्मलाई प्रदेश सभालाई क्यापासिटेट गर्यो, तर अब तलको सभालाई चाहिँ क्यापासिटेट गर्ने काम चाहिँ प्रदेश सभाको हो, त्यो प्रदेश सभाले किन पनि हो भन्दाखेरि उसले बनाइदिएको आफूले बनाएको कानून चाहिँ कसरी कारण भइरहेछ भनेर हेर्ने काम र त्यसलाई चाहिँ उसले सहजीकरण गर्ने काम चाहिँ उसले गर्नु पर्थ्यो, त्यो गर्न सकेको अवस्थाहरू चाहिँ अहिले पटकै उहाँहरूको चाहिँ त्यसमा कुनै पनि ध्यान गएको छैन, बरु केमा चाहिँ ध्यान गएको छ भन्दाखेरि सभाको बैठकमा हामीलाई प्रमुख अतिथि बोलाइदिएन, उद्घाटन गर्न दिएन होइन, हामीले चाहिँ त्यहाँ गएर भाषण गर्न पाइएन भन्ने गुनासो चाहिँ प्रदेशका मान्यहरूको पर्याप्त रूपमा देखिएको छ, तर आफैले बनाइदिएको कानूनमा त्यो व्यवस्था होइन होइन, यो चाहिँ सभाको बैठकमा प्रमुख अतिथि बोलाइँदैन, त्यहाँ चाहिँ तपाईँको त्यहाँ भाषण गर्ने काम चाहिँ हुँदैन भन्ने कुरो चाहिँ आफैले बनाइदिएको कानूनमा छैन भन्ने व्यवस्था चाहिँ उहाँले बिर्सनु भएको छ होइन, त्यसो भएको कारणले गर्दाखेरि जसरी प्रदेश सभाको बैठक चल्छ त्यसै गरी गाउँसभा नगरसभाको बैठक चल्यो, त्यहाँ कुनै उद्घाटन समारोह चाहिँ तपाईँको बन्द सत्र उद्घाटन सत्र बन्द सत्र त्यहाँ अतिथिहरू बोलाउने खादामाला गर्ने त्यहाँ चाहिँ तपाईँको भाषण गर्ने काम हुँदैन, त्यहाँ सिधै के हुन्छ भने सभाध्यक्ष जाने हो आफूले आफ्नो सभा अनुसार जसरी चाहिँ सङ्घ र प्रदेशका सभाहरू बैठक चल्छ त्यसै गरी नै उहाँहरूले बैठक चलाउने हो, विधि त्यो तर त्यो अनुसारले चाहिँ हामीले त्यो ढंगले क्षमता अभिवृद्धि गर्न सकेको अवस्थाहरू चाहिँ छैन, तर अहिले धेरै सुधारहरू भएको छ, जस्तै सभाको सचिवालय बनाउने होइन, पहिला सबै कार्यपालिकाको नामबाट हुन्थ्यो, कार्यपालिकाको नामबाट पत्राचार हुन्थ्यो, कार्यपालिकाको नामबाट चाहिँ सभाका सम्पूर्ण गतिविधि हुन्थ्यो, अहिले हामीले गाउँपालिकाहरूलाई सहजीकरण गरिरहेका छौँ, एउटा कम्ती कार्यविधिको नमुना पनि बनाएर पठाएका छौँ, तपाईँहरूले कम्ती सभाको सचिवालय छुट्टै बनाउनु पर्यो, छुट्टी दर्ता चलानी हुनु पर्यो, त्यहाँ छुट्टी कर्मचारीको व्यवस्थापन गर्नु पर्यो, जिम्मेवारी दिनु पर्यो, र सभाबाट हुने जति पनि कामहरू छन् सभाको सचिवालयको लेटरहेडबाट हुनु पर्यो होइन, यो ढङ्गले संस्था यो त छुट्टा छुट्टै संरचना हो, यसरी जानुपर्छ भनेर हामीले भनिराखेका छौँ, त्यसले अलिकति केही समय लिन्छ,
1: यसमा सहजीकरण चाहिँ प्रदेशबाट होस् भन्ने,
2: प्रदेशबाट हो किनभने हामी संघ महासंघले हामी केन्द्रबाट हामी हाम्रो लिमिटेसन छ, हामी सबै गर्न सक्दैनौँ, किनभने प्रदेशमा पनि त्यो पीएलजीएसपी लगायतका केही चाहिँ स्थानीय तहको क्षमता अभिवृद्धिकै लागि भनेर विकास सहायता समेतको सहयोगमा एउटा भास्केट प्रोग्राम पनि छ होइन, त्यो प्रदेश सरकारले सञ्चालन गरिरहेछ, भनेपछि त्यो त्यो स्थानीय विधायकीय अभ्यासलाई परिसुदृढीकरण गर्नको लागि पनि ती संरचना र ती स्रोतले स्थानीय तहलाई सहजीकरण गर्नुपर्छ
1: एकदम। राजेन्द्र प्रसाद प्याकुरेलजी, तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ, आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम र अब गर्नुपर्ने काम र सरकारसँगको तपाईँहरूको अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं, तपाईँले धेरै कुरा भनिसक्नुभयो, अब हामी यो अन्तिम कार्यकालको अन्तिम क्षणमा काम गरिरहँदाखेरि अब पालिकाहरू आफैले गर्नुपर्ने सुधार र त्यसमा पनि अब संघीय सरकारले गर्नुपर्ने कामको कुरा गरिरहँदाखेरि तपाईँले चाहिँ एउटा यो न्यायिक अभ्यास सँगसँगै एउटा संसदीय अभ्यासको पनि कुरा गर्नुभयो, अब यो बजेट अघि बजेट कुरा गर्नुभयो, समयमै बजेट आएको छ तर संघीय सरकारले ल्याएको बजेटमा धेरै अपर्याप्त छ, पर्याप्त छैन, तैपनि पालिकाहरूले समयमा बजेट ल्याएर त्यो कार्यान्वयनको चरणमा गएको छ, अब यो बजेट कार्यान्वयनको कुरा गर्दाखेरि यसपालि संघीय सरकारले पनि एउटा मार्गदर्शन दिइसकेको छ बजेट कार्यान्वयनको लागि, अब त्यसमा पालिकाहरू मार्फत पनि गर्नुपर्ने कामहरू धेरै छ, अबको काम गर्दाखेरि बजेट कार्यान्वयनको विषयमा कुरा गर्दाखेरि चाहिँ तपाईँको अनुरोध होइन, यो पालिकाहरूले चाहिँ शिक्षा स्वास्थ्य कृषि रोजगारीलाई चाहिँ प्राथमिकताका साथ त्यो कार्यक्रम अगाडि बढाउनको लागि चाहिँ के कुरामा अझै सुधार्नुपर्ने खाँचो देख्नुहुन्छ?
2: अब यो अन्तिम कार्यकाल भएको वर्ष भएको कारणले गर्दा पनि र पूरै वर्ष पनि कार्यान्वयन गर्न सक्ने उहाँहरूको चाहिँ त्यो समय नभएको कारणले गर्दाखेरि अब उहाँहरूले पुनः प्राथमिक बाँकी कामहरू हिजो तपाईँको हामीले के भन्ने गरेका छौँ भन्दाखेरि हिजो तपाईँ 79 निर्वाचित भएर आउँदाखेरि के गर्छु भन्नुभएको थियो एकपल्ट फर्केर हेर्नुहोस् के गर्न बाँकी छ त्यो पुनः प्राथमिकरण गर्नुहोस् ठूला योजना कार्यक्रमहरू अहिले अभियानहरू शुरू गरेर हामी सम्पन्न गर्न सक्दैनौँ जे जे कामहरू शुरू गरेका छौँ त्यसलाई सम्पन्न गर्ने त्यसलाई फिनिसिङ गर्ने र त्यसलाई प्रचार गर्ने काममा हामी लागौं भन्ने हिसाबले नै र धेरै हामीले बेस्ट प्र्याक्टिसहरू हामीले गरेका छौँ त्यो बेस्ट तपाईँले गरेको असल अभ्यासहरू चाहिँ प्रचार प्रसार गरौं त्यो हामीलाई पनि पठाउनुहोस् महासंघमा पठाउनुहोस् हामी चाहिँ महासंघ मार्फत पनि त्यो प्रचार प्रसार गर्छौं भनेर हामीले असल अभ्यास प्रचार गर्नको लागि नै हामीले छुट्टै हाम्रो चाहिँ पोर्टल बनाएर अहिले हामीले सम्झन्छौँ।

0: पनि हामीले अनुरोध गर्दै आएका छौँ। विशेष गरी अब यो पूर्वाधारमा हामीसँग स्रोत नभएको कारणले गर्दाखेरि समग्र प्रदेशलाई अलि बढी हामी आश्रित हुनु परेको छ, उहाँहरूलाई बढी चाहिँ अनुरोध गरौँ र यो शिक्षा स्वास्थ्य लगाएर सामाजिक आर्थिक विकासको क्षेत्रमा चाहिँ के गर्न सकिन्छ उहाँहरू त यहाँहरू चाहिँ लाग्नु पर्यो भनेर नै हामीले भनिरहेका छौँ।
1: अब त्यो तपाईँले भन्नुभयो धेरै काम त उदाहरणीय काम त भइरहेको छ, अझै पनि गर्न सक्ने कामहरू उदाहरणको लागि भनौँ न, किसानले मल पाएन होइन, त्यो मल नपाएको कुरा चाहिँ त्यो स्थानीय गाउँको किसान सिंहदरबारको संघीय सरकारसँग भन्न नपर्ने गरी त्यहीँको वडाध्यक्ष वडा सदस्य गाउँपालिकाको अध्यक्ष उपाध्यक्षलाई भन्ने होइन, एउटा व्यक्ति मैले चाहिँ उच्च शिक्षा प्राप्त गरिसकेँ, मसँग यत्रो चाहिँ अनुभव छ ज्ञान छ तर मैले काम पाइनँ, मलाई काम दिने वातावरण चाहिँ स्थानीय सरकारले मिलाइदियोस् भनेर त्यहीँबाट मिलाउन सक्ने होइन, त्यस्ता त्यस्ता कुराहरू नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका, उदाहरणको लागि स्वास्थ्यकै कुरा गर्नुहोस् होइन, उपचारको लागि चाहिँ म केन्द्रसम्म आउने कसरी त्यहाँ जाने हो भन्ने कुरा सहजीकरण चाहिँ पालिकाले गर्ने, त्यो वातावरण मिलाउन सकिन्न त्यस्ता।
0: यो पनि हामीले के छ भने कामको प्रकृति हेरेर हुन्छ, हेर्नुहोस् जस्तो मल पाइएन भन्ने विषय छ नि, मल पाइएन भन्ने विषय चाहिँ अब तपाईँको त्यहाँसम्म पुर्याउने काम चाहिँ संघ सरकारको हो, महलको व्यवस्थापन गर्ने काम संघ सरकारको हो, वितरण प्रणालीलाई प्रभावकारी बनाउने काम स्थानीयको, त्यहाँसम्म त्यो जुन चाहिँ त्यहाँ पुगेकै छैन, त्यो पालिकामा मलै पुगेको छैन, त्यो कोटा अनुसारको त्यहाँ आवश्यकता अनुसारको मलै पुगेको छैन भने उसले त्यहाँ त वडा अध्यक्षले केही पनि गर्न सक्दैन। त्यहाँ पुगेको छ, त्यहाँ पुग्ने गरी त्यहाँ पुगेको छ, वितरण गर्ने चाहिँ प्रभावकारी प्रणाली भएन भने त्यहाँ वडा अध्यक्षसँग गुनासो गर्न पाइयो हो। त्यो के भन्दाखेरि त्यो चाहिँ जिम्मेवारी संघ सरकारको हो, किनभने हाम्रो नेपालमा मलै उत्पादन हुँदैन, रासायनिक मल उत्पादन हुँदैन, संघ सरकारले त्यहाँसम्म पुर्याइदिनु पर्यो, त्यहाँ पुर्याएर चाहिँ आवश्यकता समयमा बाँड भन्नु
1: स्थानीय गाउँले होइन कि, त्यो त पालिकाले मार्फत
0: होइन, त्यो त प्रशस्त रूपमा आएको छ, हामीले पनि पटक पटक हामी सम्बन्धित मन्त्रालयलाई यो विषय वर्षै साल जहिले पनि हामी चाहिँ समयमै भन्ने पनि गर्दै आएका छौँ। यो हामीले मात्रै भनेका छन्, संचार जगतबाट त्यतिकै आएको छ, सबै ठाउँबाट आइरहेको छ, तर पनि यो जस हरेक वर्ष यही कुरा उठ्छ, यही समस्या उठ्छ। भन्दाखेरि तपाईँको त्यहाँ पुगेको मल वितरण नभएको अथवा त्यहाँ हेराफेरी भएको, त्यहाँ तपाईँको गलत काम भएको अवस्था चाहिँ होइन, त्यो चाहिँ त्यहाँ पुगेको मललाई उहाँहरूले व्यवस्थित ढङ्गले बाँड्नु भएको छ, तर मलै पुगेको छैन, पुगाउने काम त उहाँहरूको
1: संघीय सरकारकै हो होइन, त्यो संघीय सरकारले भन्ने काम पनि तपाईँहरूले गरिरहनु भएको छ, अरू तर्फ पनि भइरहेको छ। अब कहिले काहीँ के लाग्नु सक्छ भने, जस्तो हरेक माग लिएर चाहिँ काठमाडौँ नआउने माइती घरमा चाहिँ अहिले पनि थरी थरीका माग लिएर बस्ने मान्छेहरू हुनुहुन्छ होइन, संघीय सरकारलाई घर बचाउनको लागि सिंहदरबारसम्म आउनु पर्ने बाध्यता छ, त्यो काम चाहिँ उहाँहरू संघीय सरकार संघको यो माइती घरमा नआएर तपाईँहरूकै गाउँ गाउँको चाहिँ पालिकाहरूमा गएर धरना दिने अथवा माग राख्ने वातावरण चाहिँ किन बन्न नसकेको होला भन्ने धेरैलाई लाग्छ क्या, किन होला?
0: होइन, अब हामी अलिकति अब हिजो लामो समय केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त भएकाहरू काठमाडौँमा नि बढी आश गर्छौ होइन, त्यहाँ भयो भने चाहिँ हामी चाहिँ तपाईँको पूरा हुन्थ्यो भन्ने चाहिँ सबैको अपेक्षा पनि हुन्छ, र उहाँहरूले जति पनि मागहरू राख्नु भएको छ कतिपय हेर्दाखेरि कतिपय मागहरू चाहिँ केन्द्र सरकारले नै पूरा गर्नुपर्ने देखिन्छ होइन, जस्तो कतिपय सन्दर्भमा हामी तपाईँ जस्तो अस्ति अपाङ्गहरूले दृष्टिबिनहरूको एउटा माइती घरमा एउटा चाहिँ तपाईँको विरोध कार्यक्रम थियो, तुरन्तै हामीले मन्त्रालयसँग महिला मन्त्रालयसँग चाहिँ समन्वय पनि गर्यौँ, मन्त्रालयले त्यो नेतृत्व पनि लियो र त्यसमा हामी प्रतिनिधि हामी पनि गयौँ र तत्काल उहाँहरूलाई वार्तामा बोलाएर तुरन्तै फर्काउने काम गर्यौँ होइन, तुरन्तै फर्काउने काम के गर्यौँ भन्दाखेरि स्थानीय सरकारले गर्नुपर्ने उहाँहरूको मागमध्ये स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने कुरो के छ त भनेपछि त्यो फाइन्ड आउट गरियो र त्यो चाहिँ उहाँहरूको समझदारीमा राख्यो र तुरन्त हामीले फेरि गाउँपालिका नगरपालिकालाई पत्रचार गर्यौँ होइन, भनेपछि के छ भने यस्तो कामहरू पनि हामीले गरिरहेका हुन्छौँ। कतिपय कुराहरू चाहिँ अब सामूहिक तपाईँको चाहिँ के अरे अब हरेक पालिकामा गएर त्यो विरोध गर्नु माग राख्नुभन्दा बरु केन्द्रमै गएर माग राख्यो, बरु त्यहाँबाट सबै ठाउँमा सर्कुलर हुन्छ, एकैचोटि सुनवाई हुन्छ भन्ने पनि त्यो मानसिकता पनि हाम्रो चाहिँ छ, किनभने अहिले हामी स्थानीय सरकारको अपेक्षा केन्द्रसँग छ त, नागरिकको त हुने नै भयो कि होइन, किनभने स्रोत साधन बढी यहीँ छ, उसले स्रोत साधन नदिकन उसले पनि हामी स्थानीयले पनि केही स्थानीय तहले पनि केही गर्न सक्दैन, त्यसले गर्दाखेरि स्रोत साधन जोसँग छ किन मान्छे चाहिँ आउँछन् पछि लाग्छन् होइन भन्दै नि, कि त आशको कारणले कि त्रासको कारणले हो कि होइन, अब आश र त्रास दुवै के छ भन्दाखेरि संघ सरकार चाहिँ छ, उसले केही गर्दैला भन्ने आश चाहिँ तपाईँको संघ सरकारसँग भएको कारणले गर्दाखेरि अब स्वाभाविक रूपमा माइतीमा सबैको ध्यान आकर्षण हुन्छ नि, त्यहाँ भएपछि राष्ट्रिय मिडियाहरूको पनि ध्यान आकर्षण भयो होइन, सबै नागरिक समाजहरू सबै सरकारी संयन्त्रहरूको ध्यान आकर्षण हुन्छ, त्यसले गर्दाखेरि पनि यो चाहिँ देखिएको
1: हजुर। राजेन्द्र प्रसाद प्याकुरेलजी, अब अर्को एउटा सुधार्नु पर्ने कुरा चाहिँ यो पालिकाहरूमा यो बेरुजु बढ्ने समस्या अहिले पनि छ, योजना अधुरा रहने समस्या, अब यो समस्या अर्को पटक दोहोरिन नदिनको लागि चाहिँ जनप्रतिनिधिहरूलाई तपाईँ

0: एकदमै यो बेरोजगारी बढ़िरहेछ, स्थानीयमा चाहिँ बढ़िया बढै छ भनेर हामी संचार माध्यमबाट पनि सुनिरहेका हुन्छौँ जहिले पनि. अहिले चाहिँ यसलाई चाहिँ के गर्नु पर्यो, अलिकति हामीले चाहिँ तथ्याङ्कमा भन्नु पर्यो. तथ्याङ्क के छ भने बढ़िरहेको छैन, घटिरहेको छ.
1: पहिलाको
0: तपाईँ के छ भने हिजो तपाईँको टोटल बजेटको 5% बेरोजगार थियो स्थानीय तहमा है, तपाईँको त्यो अहिले घट्दै घट्दै गरेर अहिले गएको तपाईँको 63 प्रतिवेदन हेर्दाखेरि 1.72 होइन 1.2% भन्दा कममा आएको छ भने अहिले के छ भन्दाखेरि लगभग हामी समग्र प्रदेशको बराबरीमा पुग्न लागिसकेका छौँ. तपाईँको अहिले प्रदेशको लगभग 1.5 लगभग छ होइन, त्यसै गरी तपाईँको चाहिँ 1.4 छ, संघको 1.5 को हाराहारीमा छ, हाम्रो 1.7 छ होइन, भनेपछि तपाईँको लगभग उस्तैमा पुगेका छौँ. यही हिसाबले सुधार हुँदा अर्को वर्ष भेट्छ, समग्र प्रदेशलाई भेट्छौँ. तर भएको के हो भन्दाखेरि अर्को तपाईँले हामीले अलिक जोड गरेर भन्नुपर्ने कुरो चाहिँ के छ भन्दा त्यो बेरोजगार अङ्क कायम भइसकेको छ नि, त्यसलाई चाहिँ फर्चुर गर्न सकिएन कि. बेरोजगार उठ्ने क्रम चाहिँ घट्यो तर उठिसकेको बेरोजगार फर्चुर गर्न सकेन. अहिले तपाईँ स्थानीय तहमा लगभग 2 खर्ब 19 अर्ब बेरोजगार छ, चाहिँ समग्रमा 8 खर्ब जति बेरोजगार हो होइन, त्यसमध्ये स्थानीयको 220 अर्ब हो होइन, 219 अर्ब हो. त्यो बेरोजगार चाहिँ फर्चुर गर्न सकिएको छैन हो. मैले यही मौकामा तपाईँलाई म एक मिनटमा अलिकति सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु. हामी यो सबैलाई भनिराखेका छौँ, उहाँहरूले त्यो मलेपा प्रतिवेदनले के भनेको छ भने 2-3 कानूनी प्रबन्ध गर भनेको छ. पहिलो कुरो, पहिले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व आफ्नो बनाऊ होइन, सबै स्थानीय तहले आफ्नो बनाऊ, त्यसै बेरोजगार फर्चुर कार्यविधि बनाऊ र लेखा समितिको कार्यविधि बनाऊ. यो 3 कानूनी प्रबन्ध गर पहिला होइन, त्यसपछि गएर लेखा समिति तिमीले बनाएकै बना भएको छैन, त्यो पुनर्गठन गर भनेको छ, त्यो भएन भनेको लागि होइन. जस्तो के छ भने कार्यपालिकाको सदस्यहरू चाहिँ लेखा समितिमा बसेको छ भने उसले गरेको काम चाहिँ म मान्दिन भनेको छ उसले, हुन पनि के भन्दाखेरि त्यो सभाकै सदस्यहरू राखेर लेखा समिति पुनर्गठन गर भनेर भनेको छ. र अर्को काम के भनेको छ भने जस्तो मैले दिएको प्रतिवेदन, महालेखा परीक्षकले दिएको प्रतिवेदन सभामा पेश गर्नुपर्छ होइन, सभाको बैठकमा पेश गर्नुपर्छ. त्यो हामीले अधिकांशले गरेका रहन्छौँ, सभामा पेश गर, त्यसपछि गएर दफावार छलफल चाहिँ कहाँ गर्ने हो भन्दा लेखा समितिमा गर्ने होइन. लेखा समितिको बैठक बसेर दफावार बेरोजगारका दफा दफा छलफल गर र तिमीले चाहिँ सभाबाटै त्यो फर्चुट गर्ने हो. मलाई फर्चुट गर्न अनुरोध गर्ने होइन, कतिपयले हामीले के गर्दा रहेछौँ नजानेर भने महालेखा परीक्षकलाई सम्बोधन गरेर हामीले चाहिँ बेरोजगार फर्चुट गर्नको लागि अनुरोध गर्दा रहेछौँ, त्यो चाहिँ होइन. बेरोजगार फर्चुट गर्ने अल्टिमेट अधिकार त्यहाँको सभालाई हो, त्यो संसदलाई हो. संसदले के गर्छ भने बेरोजगार फर्चुट प्रतिवेदन लेखा समिति तयार गर, सभामा लगेर पेश गर, सभाले फर्चुट गर. त्यो फर्चुट गरेको व्यवहार चाहिँ मलाई के गर्दा भन्दाखेरि महालेखा परीक्षकलाई जुन न्याम सिस्टम छ, न्याम सिस्टम मार्फत चाहिँ सम्परीक्षणको लागि अनुरोध गर र त्यो अनुरोध गरिसकेपछि अब उसले हेर्छ र यदि तपाईँको सभाले गरेको निर्णय यदि ठिक छ उसलाई लाग्यो भने उसले सम्परीक्षण गरिदिन्छ र बेरोजगार घट्छ हो. यति प्रोसेस चाहिँ हामीले पुर्याउन नसकेको कारणले गर्दाखेरि महालेखा परीक्षकले पनि को कार्यालयले पनि बेरोजगार सम्परीक्षण गरिदिएको अवस्था छैन. फेरि उहाँहरूको फेरि स्थानीयको गुनासो फेरि अर्को के छ भन्दाखेरि म यो पनि यो मौकामा भनिहालौँ, यो भन्न चाहिँ उहाँहरूले भन्नुहुन्छ, फेरि हामीले गरेर सबै प्रक्रिया पुऱ्याएर पठाउँदा पनि उहाँहरूले त्यसलाई हेर्नुहुन्न, त्यसलाई प्राथमिकतामा राख्नुहुन्न. यो विभिन्न खालका चाहिँ तपाईँको चाहिँ समस्याहरू छन्, यो सबै कतिपय भन्न मिल्छ कतिपय भन्न मिल्दैन भन्ने उहाँहरूको गुनासोहरू छन्. त्यो गुनासो पनि हामीले अस्ति मात्रै तपाईँको चाहिँ 2 हप्ता अगाडि महालेखा परीक्षकलाई नै हामी अध्यक्षको नेतृत्वमा गएर पदाधिकारी सहितको नेतृत्व गरेर यो पनि गुनासो छ भनेर हामीले भनेका छौँ. र उहाँले के कमिटमेन्ट गर्नु भएको छ भने त्यो चाहिँ शून्य बनाउने भनेको के भन्दाखेरि उहाँहरूले जब चाहिँ तपाईँको पठाउनुहुन्छ भने हामीले एउटा समय निर्धारण गर्छौँ, त्यो समयभित्र कि त हामीले त्यसलाई सम्प्रेषण गरेर पत्र पठाइदिन्छौँ यदि बेरोजगार घट्यो भनेर हामी भनिदिन्छौँ, यदि प्रक्रिया पुगेर रहन्छ अझै पनि हामीलाई शंका लाग्यो भने तपाईँहरू फेरि पुनरागमन गर्नुहोस् भनेर हामी पठाइदिन्छौँ. हामी पेन्डिङमा एउटा पनि फाइल राख्दैनौँ, हामी शून्य बनाउँछौँ, त्यो फाइलहरू चाहिँ शून्य बनाउँछौँ भनेर उहाँले कमिटमेन्ट गर्नुभएको छ र त्यो सुरुवात भइसकेको छ, हामीले यहाँभन्दा अगाडि गरेका छौँ भनेर उहाँले भन्नुभएको छ. हामीले त्यो महालेखा परीक्षकको कार्यालयलाई महालेखा परीक्षकलाई हामीले निरन्तर रूपमा यो विषयमा घसघस्याउने काम पनि गरिरहेका छौँ, सहजीकरण गर्ने काम पनि गरिरहेका छौँ. अघि भनेका नमुना कानून, मैले 3 नमुना कानून के अरे कानून भने त्यो कानून नमुना कानून बनाएर हामीले मन्त्रालय मार्फत पनि सहजीकरण गरेर महासंघ मार्फतै हामी त्यसलाई पठाएको पनि छौँ र हामीले अहिले फेरि तपाईँहरूलाई यहाँहरूलाई म यही सन्देश मार्फत अनुरोध गर्न चाहन्छौँ. महासंघले यो वर्ष बेरोजगार फर्चुटको वर्ष भनेर हामीले स्थानीय सरकारहरूलाई त्यो अभियान चलाउन भनेर हामीले भनेका छौँ र महासंघले पनि 2 काम गर्ने भनेका छौँ यो वर्ष अस्तिबाट बाटो सुरु भइसक्यो 1 गतेबाट, यो वर्षलाई चाहिँ हामीले एउटा चाहिँ असल अभ्यास प्रचार प्रसारको वर्ष, हामी गाउँपालिका स्थानीय सरकारले गरेका बेस्ट प्र्याक्टिसहरू अधिक चाहिँ अत्यधिक रूपमा हामी त्यसलाई प्रचार गर्छौँ भनेर हामीले भनेका छौँ होइन। अर्को काम भनेको चाहिँ बेरोजु फर्चडको वर्ष, अहिले तपाईँ जाँदै गर्दाखेरि तपाईँको बेरोजु कति अहिलेसम्म उठेको छ, कति घटाउन सक्नुहुन्छ, एउटा टार्गेट फिक्स गर्नुहोस्। केही गर्न सक्नु भएन भने 79 आउँदाखेरि तपाईँ कति थियो त्यो गाउँपालिकामा बेरोजु, अब तपाईँले कम्तीमा पनि त्यतिमा झारेर चाहिँ जानुपर्छ तपाईँले भनेर हामीले त्यो कमिटमेन्ट गर्नुहोस् तपाईँहरूको सभा मार्फत भनेर हामीले सभा सञ्चालन गर्नुभन्दा पहिला हामीले लिखित रूपमा उहाँहरूलाई सुझावहरू पनि दिएका छौँ। र यो बेरोजु फर्चडमा हामीले चाहिँ उहाँहरूलाई सहजीकरण गर्ने काम, यता महालेखासँग समन्वय गर्ने काम चाहिँ हामीले यो वर्ष चाहिँ प्रमुख प्राथमिकतामा रहेको छ। यो यसको प्रभाव अर्को वर्ष देख्छौ।
1: अब हामी अन्त्यमा आइपुगेका छौँ राजेन्द्र प्रसाद प्याकुरेलजी, अब दुईटा कुरा मात्रै छ। एउटा, स्थानीय सरकारले डिजिटल सेवा र सुशासनमा पुर्याउनु पर्ने काम, अझै पनि जोड्नु पर्ने काम, र अन्त्यमा चाहिँ यो संघीय सरकारलाई तपाईँले भन्नुपर्ने कुरा। सबैभन्दा पहिले चाहिँ अब यो स्थानीय सरकारबाट हुने सेवालाई डिजिटल र सुशासनमा कायम राख्ने गरी चाहिँ गाउँपालिका अथवा सबै पालिकाहरूले गर्नुपर्ने सुधार चाहिँ के देख्नु भएको छ, तपाईँको आग्रह के छ?
0: अब यो हामी अब आइटी बेस अब डिजिटल उसमा सेवामा जानुपर्छ भन्ने कुरो स्थानीय सरकारले सुरुदेखि नै उहाँहरूले प्रयत्न गरिराख्नु भएको छ। केही सिस्टमहरू संघ सरकारको सिस्टम अनिवार्य रूपमा हामीले लागू गर्नुपर्ने हुन्छ, जस्तै तपाईँको चाहिँ लेखा प्रणाली स्थानीयले आफ्नो प्रणाली बनाउन सक्दैन, बनाउन मिल्दैन, त्यो संविधानले पनि त्यो संघले बनाएको प्रणाली मान्नुपर्छ भनेको छ। सुरुबाट नै सूत्र प्रणाली चाहिँ लागू भएको छ महालेखा नियन्त्रणको कार्यालयबाट, त्यो वास्तवमा त्यो सूत्र प्रणालीले असाध्यै धेरै हाम्रो आर्थिक व्यवस्थापनको पाटो, वित्तीय व्यवस्थापनको पाटोमा असाध्यै राम्रो काम गरेको छ। भलै यो गएको चाहिँ तपाईँ जहिले पनि आर्थिक वर्षको अन्तमा सूत्र अलिक स्लो हुने, त्यसले गर्दाखेरि उहाँले चाहिँ चेक काट्न नपाउने कारण, खर्च गर्न नपाएको कारणले धेरै पैसाहरू अहिले पनि तपाईँको पेन्डिङमा छ, तपाईँको चाहिँ खर्च गर्न सकेको अवस्थाहरू छैन, पैसा फ्रिज भएको छ होइन। त्यो अन्तिममा क्षमता बढाउनुपर्छ भन्ने कुरो अस्ति भर्खरै हामीले पनि लिखित रूपमा पनि भनेका छौँ। त्यो सँगै अब सूत्र सँगसँगै जसको जिन्सी व्यवस्थापनको पाटो, खरिदको पाटो, त्यसै गरी तपाईँको राजस्वको पाटो होइन, यी पाटोहरू चाहिँ सूत्रमा आबद्ध गर्दै गएको छ, जसले गर्दाखेरि के छ भने अब तपाईँको राजस्व तिर्ने विषयहरू पनि अब डिजिटल्ली अब धेरै पालिकाहरूले सुरु गर्नु भएको छ। आफ्नो मोबाइलबाट नै तपाईँको चाहिँ राजस्व तिर्ने, लाइन लाग्न जानु नपर्ने, वडामा जानु नपर्ने, त्यो खालको सुविधाहरू सुरु गर्नु भएको छ। र कतिपय कुराहरू चाहिँ के छ भन्दा स्वतस्फूर्त रूपमा आफैले त्यस्ता केही सिस्टमहरू बनाएर सेवा प्रवाह चाहिँ डिजिटलाइज गर्नको लागि उहाँहरूले प्रयास गर्नु भएको छ, तर त्यसको सस्टेनेबिलिटी हेऱ्यो भने चाहिँ अलिक शंका छ होइन। जस्तो प्राइभेट सेक्टरबाट चाहिँ तपाईँको त्यो सिस्टमहरू खरिद गर्यो, तर त्यसको चाहिँ भोलि दिगोपनाको त्यसले अर्को सिस्टमलाई चाहिँ नचिन्ने, डाटाहरू लिङ्क नहुने गर्दाखेरि कतिपय कुराहरू चाहिँ सङ्घबाटै त्यो खालको चाहिँ अलिक मेगा प्रोजेक्टको रूपमा चाहिँ त्यो डेटाहरू चाहिँ तपाईँको एकअर्कासँग लिङ्क हुने त्यो ढङ्गले चाहिँ गराउन सक्यो भने राम्रो हुन्छ। जस्तो शिक्षा स्वास्थ्यको आफ्नै सिस्टमहरू छन् होइन। अब अहिले मलाई लाग्छ अब संघीय सरकारको पनि पहिलो प्राथमिकता सुशासन र त्यो पनि डिजिटल सेवाको कुराहरू चाहिँ छ। प्रधानमन्त्रीकै मातहतमा चाहिँ त्यो यो सबै सिस्टमहरू चाहिँ एकीकृत गर्ने भन्ने कुराहरू भइरहेछ। त्यसले गर्दाखेरि कतिपय कुराहरू उहाँहरू स्थानीय सरकारले पार्टिकुलर गाउँपालिका नगरपालिकाले चाहेर मात्रै पनि चाहिँ तपाईँको डिजिटलमा पूर्ण रूपमा आफूलाई अभ्यस्त गराउन सक्ने अवस्थाहरू छैन। सँगसँग विशेष गरी सँगसँगै निर्भर हुनुपर्ने अवस्थाहरू छन्। उहाँहरूको त्यो प्राथमिकतामा छ।
1: अब अन्त्यमा चाहिँ अब यसपालि कतिपय ठाउँका पालिकाहरूको रिक्त चुनाव पनि नहुने भन्ने सरकारले भनिसकेको छ, र यो गाउँपालिका नगरपालिका तथा ओडाको संख्या तथा सीमा हेरफारको गृहपालिक कार्य पनि जलिरहेछ, अर्को चोटि वैशाखमा चुनाव पनि हुन्छ होइन, अब पालिकाहरूको चुनाव हुन्छ। अब यो सबै समग्रमा र गाउँपालिका र नगरपालिकाहरूका जे जस्ता समस्या, अरू खालका सेवा सुविधा र यो स्रोत साधनको अभावका कुराहरू अघि नै हामीले कुरा गर्यौँ, यो सबै कुरालाई मिलाएर अब संघीय सरकारले चाहिँ के कुरा गरिदियो भने यो स्थानीय स्तरमा स्थानीय सरकारलाई काम गर्न सहज हुन्छ होला?
0: अब हामी महासंघको कुरा गर्नुहुन्छ को तर्फबाट कुरा गर्दाखेरि चाहिँ जुनसुकै जे काम गरे पनि चुनाव र डिस्टर्ब हुनु हुँदैन, चुनाव चाहिँ यता वा उता लान मिल्दैन, यो चाहिँ तपाईँको सेड्युलमा चुनाव हुनुपर्छ, निर्वाचन सम्पन्न हुनुपर्छ, वैशाखमा निर्वाचनको हुने कार्यतालिका हो, त्यो कार्यतालिकालाई तलमाथि गर्न मिल्दैन, त्यो तारिकाले तलमाथि नहुने प्रभावित नगर्ने गरी चाहिँ गर्न सक्ने सुधारका कामहरू गर्न सकिन्छ भनेर हामीले भनेका छौँ। पहिलो कुरो के संख्या सीमाना हेरफेरको विषयहरू छ, त्यो वडा चाहिँ मन्त्रालयमा संघीय मामिला मन्त्रालय अहिलेको नाम पनि लामो भएको छ, त्यो मन्त्रालयमा लगभग 95 एउटा निवेदनहरू आएको छ, कतिको वडाका चाहिँ सिमाना नमिलेको कुराहरू, कतिको वडाको संख्या नमिलेका कुराहरू, अहिले संख्या सिमाना यी कुराहरू नमिलेका कुराहरूको निवेदनहरू आएका छन्। त्यो निवेदनहरूलाई छिटो टुङ्ग्यौं गरौँ भनेर हामीले धेरै चाहिँ दुई तीन वर्ष अगाडिदेखिकै चाहिँ त्यसको बहस पहिरवी गर्दै पनि आयौँ। अब अहिले एउटा मापदण्ड पनि जारी भएको छ, अब मापदण्डमा धेरै ठुलो धेरै कुराहरू परिवर्तन छैन, स्थानीय सरकार सञ्चालन ऐनमा जे छ त्यही कुरो मापदण्डमा ल्याइएको छ, खासै तपाईँको एउटा सिफारिस गर्ने एउटा कार्यदल थपेको मात्रै छ। र अर्को कुरो चाहिँ अब के छ चुनौती भने स्थानीय सरकार सञ्चालन ऐनको दफा तीनमा यसरी संख्या सीमालाई हेरफेर गर्ने चाहिँ गर्ने काम हो भने चाहिँ निर्वाचन हुनुभन्दा एक वर्ष अगावै सक्नु भनेर भनेको छ, त्यो अब एक वर्षबाट भित्र गइसक्यौँ होइन, एक वर्षबाट हामी भित्र गइसक्यौँ। अब अहिले कि त स्थानीय सरकार सञ्चालन ऐन तत्काल संशोधन गरेर तपाईँहरूको बरु छ महिनाभित्रमा गरे हुन्छ, निर्वाचन आयोगले म छ महिनाभित्र समय भए मलाई हुन्छ भन्छ भने उसँग परामर्श गरेर त्यो ऐन संशोधन गर्ने, संशोधन गर्दाखेरि छ महिनाको अवधि राख्ने एक वर्षको सट्टा, त्यो बीचमा केही काम गर्नु, यो अघि भनेका निवेदनहरूलाई चाहिँ हामीले टुङ्ग्याउन सक्थ्यौँ होला। तर अब अलिकति के छ भन्दाखेरि अलिकति हल्ला चाहिँ के चलेको छ भन्दाखेरि संघ सरकारले चाहिँ अब स्थानीय तहको संख्या एकदम घटाउँदैछ होइन, यो मर्ज गर्दैछ होइन, यो काम चाहिँ यही चुनावभन्दा अगाडि गर्दैछ भन्ने कुरा चाहिँ अस्तिको त्यो मापदण्ड जारी भएपछि अलिकति बढी हल्ला भएको छ। अब त्यो गर्नको लागि चाहिँ भ्याइँदैन भन्ने लाग्छ, हो संख्याको अलिक केही मर्जहरू गर्नुपर्नेछ, जस्तै तपाईँ के छ भने तपाईँको केही अलिक ठुला नगरपालिकाहरू बनाएर त वरिपरिका नगरपालिका गाउँपालिकाहरूलाई मर्ज गरेर अलिक मेगा सिटीहरू बनाएर होइन तपाईँको चाहिँ यसरी पुनर्संयोजन गर्न 10 वर्ष भयो, 10 वर्षको अभ्यासले पनि गर्न सकिन्थ्यो होला, केही संख्या घटाउनु पनि पर्नेछ। वास्तवमा हिजो यो अहिले जुन स्थानीय तल जति पनि अधिकारहरू संविधानले दिएको छ त्यो कार्यान्वयन गर्नलाई यो इकाइ धेरै हो होइन, धेरै हो, यो 500 भन्दा कममा ल्याउन चाहिँ कममा ल्याउने हो भने अझ प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ, त्यो महासंघको धारणा पनि छ त्यसमा, तर त्यसको लागि समय छैन, त्यसको लागि छुट्टै आयोग बन्नुपर्ने हुन्छ, पर्याप्त छलफल परामर्श गर्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि यो अबको चुनावलाई चाहिँ चुनावलाई टार्गेट गरेर त्यो काम सुरु गरेर चाहिँ त्यो पार लाग्दैन भन्ने लाग्छ। जे तपाईँको चाहिँ अलिअलि मिलाउनु पर्ने विषय जुन मन्त्रालयमा आइसकेका निवेदनहरू छन् त्यसलाई चाहिँ बरु छिटो टुङ्ग्याइदिएर ऐन संशोधन गरेर 6 महिनाभित्र गर्न सक्ने भन्ने कुराहरू पहिला त्यो ऐन संशोधन गर्नु पर्यो, त्यसपछि त्यो विषय टुङ्ग्याउनु पर्यो, त्यो चाहिँ टुङ्ग्याएर अब चुनावको तयारी गर्नुपर्छ, त्यो अब पुनर्संरचना कुरो चाहिँ अहिले भ्याइँदैन।
1: हुन्छ, तपाईँको यो महत्वपूर्ण भनाई जानकारी सुझाव र टिप्पणीको लागि गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशकज्यू यो समयको लागि धेरै धेरै धन्यवाद।
0: यो लोकप्रिय रेडियो मार्फत स्थानीय सरकारका कुराहरू, संघ प्रदेश र स्थानीयको समन्वयका कुराहरूमा जुन आफ्ना धारणाहरू महासंघको तर्फको तर्फबाट जुन धारणा राख्ने अवसर दिनुभयो यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। आजको कार्यक्रममा हामीले कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 0142-8888 98 0142-8888

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असूल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2063 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकोले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गते देखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। विद्युत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानूनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसूलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका छन्। मन्त्री श्रेष्ठले कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड़ दिँदै देखिएका अन्यल तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै 5 प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने 3 दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाई छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनको क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 रूपियाँ जरिमाना असूल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाका पाइएको थियो। अनुगमनको क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 वटा फर्स्योट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको हेल्लो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 वटा समाधान भएका छन्। अनशनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज अर्थात दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनशन थाल्नु भएको हो। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रश्न पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोल्पामा पहिरोमा पुरिएका दुईजना महिलाको शव भेटिएको छ। सेरम दरवाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन पुगेका बेला पहिरोमा पुरिएका सुनसहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते हुनुहुन्छ। उहाँको शरीर विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिएका 13 वर्षीय एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरीकारले दाङका अनुसार राजपुर गाउँपालिका दुई बेलाको दुर्गा सामुदायिक वनभित्र ट्याक्टरसहित माटो लिन गएका बेला माटोको ढिस्को खसेर राजपुर गाउँपालिका दुई बेलाका दिपेश चौधरी पुरिएका थिए। घटनापछि प्रहरी टोली पुगेर चौधरीको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो, तर डाक्टरले मृत घोषणा गरेका हुन्। आज बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकीको पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान गरिएको छ। महाशाखाका अनुसार विस्तारै ठूलो पानी पर्ने क्रम भने घट्दै गएको। अब विदेशको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रहलाद जोशीले पाउनु भएको छ। यससँगै हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपील गरेको छ। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जीत भएको प्रतिक्रिया दिनुभएको बीबीसी जनाएको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जीत रहेको छ। यससँगै लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दवाब छ। नेपाल उद्घाटन खेलमा काजकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा 1 वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असूल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रहलाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: पूर्वको मेची पश्चिमको
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: साली नदीको शिर,
2: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डौको नक्सालमा रहेको बाल मन्दिर पुनर्संरचना तथा पूर्वाधार सुधारको काम शुरू गरिएको छ। महिला बाल बालिका मन्त्री सीतावादीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा पुनर्संरचना अभियान अघि बढ़ाइएको हो। आयोजना प्रमुख, निर्माण कम्पनी र प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माणको काम शुरू गर्दै पुनर्संरचना अभियानको शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्राप्त उजुरी र सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको अनुगमनमा बाल मन्दिरको भवन अत्यन्तै जीर्ण अवस्थामा रहेको, पानी जम्ने, प्रभावकारी ढल निकास नहुँदा दुर्गन्ध फैलिएको, शौचालय तथा स्नान गृह प्रयोग योग्य नरहेको र सरसफाईको अवस्था कमजोर रहेको पाइएको थियो। साथै विभिन्न उमेर समूहका बाल बालिकालाई एउटै स्थानमा राखिएको अवस्था समेत भेटिएको थियो। बाल बालिकाको स्वास्थ्य, सुरक्षा र संरक्षणमा गम्भीर जोखिम देखिएपछि मन्त्रालयले पहिलो चरणमा 2 वर्ष मुनिका 20 जना बाल बालिकालाई सुरक्षित ठाउँमा सारेको थियो। त्यसपछि मन्त्री वादीले बाल मन्दिरको भौतिक अवस्था तत्काल सुधार गरी सुरक्षित र बालमैत्री वातावरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। हरेक 12 वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले गुरू पूर्णिमाका दिन साउन 13 गते काठमाण्डु महानगरपालिका 27मा रहेको महाबुद्ध महाविहार परिसरमा पञ्चदान तथा दीपंकर तथा गत बुद्धको शोभायात्रा आयोजना गरिने भएको छ। कार्यक्रममा काठमाण्डुका विभिन्न महाविहारका 85 जना शाक्य अवस्थिर, थायेपा, दीपंकर, बुद्ध तथा जीवित देवता श्री गणेश र श्री भैरवलाई विराजमान गराई पञ्चदान प्रदान गरिने आयोजकले जनाएको छ। बिहान 7 बजे आसन ग्रहणबाट शुरू हुने कार्यक्रम अन्तर्गत बिहान 9 बजेदेखि 11 बजेसम्म पञ्चदान हुनेछ भने दिउँसो 12:30 बजे महाबुद्ध असन त्योड इन्बहाल कमलाची भोटाहिटी हुँदै असन डबलीसम्म दीपंकर बुद्धको शोभायात्रा निकालिनेछ। आयोजनाको तयारी बैठकमा काठमाण्डु महानगरका कार्यवाहक मेयर सुनिता डंगोल र वडा नम्बर 27 का अध्यक्ष योगेश कुमार खड्गेले कार्यक्रम सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आयोजकका अनुसार 2060 सालपछि सम्यक महादान शुरू हुन नसकेकाले यसको महत्व स्मरण गराउन विशेष कार्यक्रम आयोजना गरिएको हो। काठमाण्डु उपत्यकामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा सार्वजनिक शान्ति भंग गर्नेलाई कार्यवाही अभियान अन्तर्गत 1371 जना चालक कार्यवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीका अनुसार साइलेन्सर तथा अन्य संरचनामा परिवर्तन गरी अत्यधिक ठूलो आवाज निकाल्ने, रातिको समयमा होहल्ला मचाउने र जोखिमपूर्ण स्टन गर्ने गतिविधि बढ़ेपछि विशेष निगरानीसहित अभियान सञ्चालन गरिएको हो। प्रवक्ता सुवेदीले यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा, पैदल यात्री तथा अन्य गाड़ी चालकबाट लामो समयदेखि गुनासो आइरहेको बताउँदै नियम उल्लंघन गर्ने चालकलाई जरिमाना सहित कानूनी कार्यवाही गरिएको जानकारी दिनुभयो। र पशुपति क्षेत्रमा साउनको दोस्रो सोमबार भोलिको तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गएको तीन हप्ता अघिदेखि शनिबारमा सरसफाई अभियान शुरू गरेको हो। सरसफाईको क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने चारै ढोका अघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सफाई गरिएको छ। भकुण्डोल, वनकाली, अंश मण्डप, पञ्चदेवल पूर्व हुँदै राजराजेश्वरी, क्रियापुत्री भवन, सुमार्गी भवनका साथै कपाली समुदायको समाधि स्थल लगायतका क्षेत्रमा पनि सरसफाई गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्झाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग, कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़। नक्सालमा रहेको बाल मन्दिर पुनर्संरचनाको काम शुरू, झिण भवनले बाल बालिकाको सुरक्षा र संरक्षणमा गम्भीर जोखिम। र सम्यक महादानको स्मरणमा पञ्चदान र दीपंकर बुद्ध शोभायात्रा आयोजना हुने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी दिने गरौं। नमस्कार।

अनि सुन न, म तिमीलाई धेरै माया गर्छु क्या, माया नगरे भोलि भेट्न त सक्छ होला नि।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

नमस्कार, सामुदायिक रेडियो दिदीबहिनी नेपाल चलाबी तुप्लो दुई मेगा श्रेता पारेको बिहान 10 बजेको खबर अपडेटमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। खबर अपडेटमा खबर अगाडि बढाउँ। लुम्बिनीका काँग्रेस मन्त्रीले राजीनामा दिँदै यो प्रसंगबाट नेपाली काँग्रेसका मन्त्रीले आज लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएका छन्। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकार सहकारी गर्ने सहमति भएपछि उनीहरूले सरकारबाट बाहिरिन लागेका हुन्। यसअघि नेपाली काँग्रेसको केन्द्रीय समितिले सरको अन्तिममा नेकपा एमालेसँग सत्ता सहकारी अन्त्य गर्ने निर्णय गरेको थियो, तर लुम्बिनीमा काँग्रेसबाट

0: शनिबार मात्रै एमाले र नेकपा बीच सात प्रदेशमा सात सहकारीको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई नैतिक दबाव परेको हो। लुम्बिनीमा नेकपा एमालेका चेत नारायण आचार्य नेतृत्वमा कांग्रेस सहितको सरकार छ। लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहकारी विकास तथा खानेपानी मन्त्री सरोज थापा र आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिर सिन्हा र वन तथा वातावरण मन्त्री देवाकर कलवार सहभागी छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री रामलाल कडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीमा कडेलले नेपालको संविधान धारा 169 उपधारा 1 खण्ड ख क बमोजिम शनिबार साँझ 5 बजे लिखित राजीनामा दिएका थिए। उक्त राजीनामा प्रदेश प्रमुख यज्ञराज जोशीले सोही मितिदेखि लागू हुने गरी स्वीकृत गरेका छन्। बिहान 10 बजेको खबर अपडेटको समय सकिएको छ। 11 बजे स्थानीय खबरमा उपस्थित हुन्छ। नयाँ र ताजा खबरका लागि हामीसँगै रहनुहोला। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: me a extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माविने हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.5।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: अनि तयो कागज के मेछि वा झिल्काई के पर्सनल नम्बर ब्लक लै बधी पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई अनि बैंगरी बैंगरी सर चाहिँ तली लग पर्दी
3: चमलल पति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई दिशा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब्द क्या जोगी न
4: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
6: निकटमा दिदी बहिनी निकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95 थोप्लो

पीआरबीटी नम्बर 01300045429 पीआरबीटी नम्बर 60045162।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले आज वार्ता गर्दै विश्वविद्यालयका पदाधिकारी नियुक्ति विवाद प्रष्ट पार्न संघर्ष समितिको माग।
0: नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग भोलिदेखि सञ्चालनमा आउने, हल्का सवारी साधनले 60 रूपियाँदेखि ठूला सवारी साधनले 600 रूपियाँसम्म तिर्नुपर्ने।
1: कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दावी आह्वान, पर्सीसम्मको समयसीमा एमाले र नेकपाले गठबन्धन सरकार बनाउने।
0: फ्रान्स र स्पेन तीव्र गतिमा फैलिएको डडेलहरूले प्रभावित 3 लाख भन्दा बढ़ी मानिस विस्थापित, नियन्त्रणमा लिन कठिन।
1: र काभा भलिबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्ने, भलिबल खेलाड़ी छनौटको लागि नेपालमा पहिलो पटक अक्सन हुँदै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछ।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। धनगढ़ीमा अनशनमा बसेका डाक्टर गोविन्द केसी र सरकारबीच आज वार्ता हुँदैछ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेजमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको लगायत विभिन्न 5 बुँदे माग राखेर डाक्टर केसी 4 दिनदेखि अनशनमा हुनुहुन्छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेलले डाक्टर केसीसँग हिजो धनगढ़ी पुगेर संवाद शुरू गरेकामा औपचारिक वार्ताका लागि आज प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास कोइराला धनगढ़ी पुगेका छन्। डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि अनशनस्थल धनगढ़ीको कृष्ण मन्दिर धर्मशालाबाट हिजै सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। यसैबीच शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्ति सम्बन्धी डाक्टर गोविन्द केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। समितिले विज्ञप्ति जारी गर्दै गोदावरी नगरपालिका 5 कैलालीमा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे नकारात्मक टिप्पणी र अफवाह फैलिँदा अन्यल बढ़ेको भन्दै डाक्टर केसीका मागबारे प्रष्ट पार्न आग्रह गरेको हो।
1: नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक उद्घाटन गरिनु भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको सुरुङ मार्ग भोलिदेखि सञ्चालनमा ल्याउन लागि हो। यस आयोजनाको कुल लागत करिब 19 खर्ब रूपियाँ रहेको छ। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सक्नुपर्ने थियो, तर कोविड-19 मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। शिलान्यासको करिब 4 वर्षपछि 2080 साउन 22 रेस्क्यू टनेलको ब्रेक थ्रू गरिएको थियो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन एआरटीजेबीलाई दिएको छ। युसिन नेपाली कम्पनी हो भने एआरटी चिनिया कम्पनी हो। सञ्चालन गर्ने कम्पनीले 5 वर्षमा सरकारलाई 1 अर्ब 10 करोड़ रूपियाँ राजस्व बुझाउने सहमति छ। सुरुङ मार्ग सञ्चालनको लागि 7 विदेशी सहित 150 कर्मचारीलाई तालिम दिएको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार यो सुरुङ मार्ग प्रयोग गर्दा हल्का सवारी साधनले 60 रूपियाँ र ठूला सवारी साधनले 600 रूपियाँसम्म शुल्क तिर्नुपर्नेछ। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीको लागि छुट्टा छुट्टै शुल्क संरचना तय गरिएको छ।
0: कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। गैराती कपिलवस्तुको सुदोदन गाउँपालिका छ। बिमिया स्थित हुलाकी सड़क खण्डमा नेपालगंजबाट काठमाडौँतर्फ जाँदै गरेको मध्यपश्चिम जनसेवा यातायातको VE-45-52 नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश 01004P-3856 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए। घाइते दुवैजनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौली हवा कपिलवस्तुमा पठाइएकोमा चिकित्सकले तिनै दुवैलाई मृत घोषणा गरेका हुन्। मृतक दुवैजनाको पहिचान अझै खुल्न बाँकी रहेको र शव जिल्ला अस्पताल तौली हवामा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल बस तथा बसका सहचालक सल्यान बनगाड कुपिण्डी नगरपालिका 5 खैरागार बस्ने 21 वर्षीय सुनिल राणालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ।
1: हिजो साँझ रसुवाको गोसेकुण्ड गाउँपालिका 5 चिलिमे पुल स्थित पासङ लामो सड़क खण्डबाट त्रिशुली नदीमा खसेको यी विभ्यान र चालक अझै बेपत्ता छन्। आज बिहानैदेखि गाड़ी खसेको सेप्रोभ्यासी आसपासदेखि बेत्रावती खोलासम्म खोजी गर्दा पनि गाड़ी समेत पत्ता नलागेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले ड्रोन समेतको सहायतामा खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डेलीराज सापकोटाले जानकारी दिनुभयो। हिजो साँझ सेप्रोभ्यासीबाट धुन्चेतर्फ आउँदै गरेको अन्टेस्ट भ्यान सड़कबाट करिब 25 मिटर तल त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो। बेपत्ता भएका चालक रसुवाकै कालिका गाउँपालिका 3 बस्ने 22 वर्षीय सबिन तामाङ रहेको प्रहरीले जनाएको छ।
0: प्रणाली प्रदेश प्रमुख एकगेरा जोशीले मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानेले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखले 3 दिनको समय दिएर मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेको जानकारी दिनुभयो। मुख्यमन्त्री यामलाल कणेलले हिजो दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख जोशीले यही साउन 12 गते साँझ 5 बजेसम्मको समय दिएर दावी पेश गर्न आह्वान गर्नुभएको छ। गत असार 31 गते कर्णेल नेतृत्वको सरकारबाट कंग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। त्यसको भोलिपल्टै कंग्रेस र नेकपाका सांसदहरूले मुख्यमन्त्री कर्णेल विरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कंग्रेस र नेकपाका 16 सांसदले कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै कंग्रेसका जीवनबहादुर साईलाई नयाँ मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए। तर हिजो नेकपा एमाले र नेकपा बीच एक सहमति भएको छ, जसअनुसार कर्णाली प्रदेशमा नेकपाको नेतृत्वमा सरकार गठन हुनेछ। यो प्रदेशमा कंग्रेस र नेकपाका समान 14 जना सांसद छन्। एमालेका 10 जना सांसद छन् भने रापाका 1 र 1 स्वतन्त्र सांसद छन्। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजे दिउँसो 12 बजेको थाहा खबर बाँकी नै छ। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँको सुन्दरी जलबाट 30 किलो गाँजासहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलुम्ची नगरपालिका 3 हैबुङ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका 2 आलापोट डेरागोरी बस्ने 26 वर्षीय अवतार सिंह तामाङ र सुन्दरी जल बस्ने 54 वर्षीय अम्बक तामाङ रहेका छन्। BA-83P-4377 नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गैराती 1 बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ। उनीहरूलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। यस्तै गरी पर्साको छिपरमाई गाउँपालिका 1 मिर्जापुरबाट गैराती 140 किलो लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ। बगैंचामा व्यवहारिसी अवस्थामा राखिएको गाँजा गैराती 9 बजे प्रहरीले फेला पारेको हो। गाँजा कसले राखेको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलोका कारण 3 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका छन् भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन। तीव्र हावा र अत्यधिक गर्मीका कारण आगो तीव्र रूपमा फैलिँदै फ्रान्सको बोडो शहरतर्फ बढ़िरहेको छ। फ्रान्सका अग्नि नियन्त्रकहरूले आगो अझै नियन्त्रणभन्दा बाहिर रहेको बताएका छन्। फ्रान्समा हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने हिजो मात्रै 56,000 जनालाई घर छोड्न निर्देशन दिइएको थियो। सरकारले सेना परिचालन गर्दै आगो फैलिन नदिन अवरोध निर्माण र उद्धार कार्य तीव्र बनाएको छ। राष्ट्रपति इमान्युएल माक्रोनले प्रभावित क्षेत्रको पुनर्निर्माण गर्ने र आवश्यक सहयोग जारी रहने बताउनु भएको छ। स्पेनमा पनि आपतकालीन अवस्था कायम छ। माड्रिड र आविला क्षेत्रमा करिब 60,000 मानिस विस्थापित भएका छन् भने टोलेडो नजिकका थप 8 नगरपालिकाका वासिन्दालाई पनि सुरक्षित स्थानमा जान आदेश दिइएको छ। भ्यालेन्सियामा लागेको आगोबाट करिब 70 वर्षका एक पुरूषको मृत्यु भएको पुष्टि भएको छ। यस वर्ष स्पेनमा 1,30,000 हेक्टर र फ्रान्समा 98,000 हेक्टर भन्दा बढ़ी जमीन डढ़िसकेको छ। युरोपेली संघले फ्रान्स र स्पेनलाई अग्नि नियन्त्रक विमान हेलिकप्टर र उद्धार टोली परिचालन गरेको छ। यूका अधिकारीहरूले स्पष्ट युरोपमा डडेलोबाट हुने क्षति विगतका सबै रेकर्ड भन्दा बढ़ी हुन सक्ने चेतावनी दिएका छन्।
1: र अब खेल समाचार। पाकिस्तानको इस्लामाबादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। लगातार 3 खेलमा पराजित भएको नेपाल आज पहिलो जीतको खोजीमा हुनेछ। नेपाल र बंगलादेश बीचको खेल दिउँसो 2:45 शुरू हुनेछ। नेपाल शुक्रबार घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो भने त्यसअघि काजकिस्तान र श्रीलंकासँग 3-2 सेटमा पराजित भएको थियो। नेपालले भोलि पहिलो चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्नेछ। सेमी फाइनल सम्भावनालाई कायमै राख्न नेपाललाई आज जितको विकल्प छैन। यसैबीच नेपाली पुरूष भलिबल इतिहासमा आज पहिलो पटक अक्सन हुँदैछ। नेपाल भलिबल संघ एनभीएको प्राविधिक सहयोग र नेपाल भलिबल लीग एनभीएलको आयोजनामा अक्सन हुन लागेको हो। ललितपुरमा हुने अक्सनमा 129 खेलाड़ीको बोली लाग्नेछ। अक्सनमा विभागीय तथा प्रदेशबाट खेलिरहेका खेलाड़ीलाई 2 श्रेणीमा विभाजन गरिएको छ। क्याटेगोरी एमा 56 र क्याटेगोरी बीमा 73 जना खेलाड़ी समावेश गराइएको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता गर्दै विश्वविद्यालयका पदाधिकारी नियुक्ति विवाद प्रष्ट पार्न संघर्ष समितिको माग।
0: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि सञ्चालनमा आउने। हल्का सवारी साधनले 60 रूपियाँदेखि ठूला सवारीले 600 रूपियाँसम्म शुल्क तिर्नुपर्ने।
1: कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दावी आह्वान। पर्सीसम्मको समयसीमा एमाले र नेकपाले गठबन्धन सरकार बनाउने।
0: फ्रान्स र स्पेन तीव्र गतिमा फैलिएको डडेलोले प्रभावित 3 लाख भन्दा बढ़ी मानिस विस्थापित। नियन्त्रणमा लिन कठिन।
1: र काभा भलिबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्ने। भलिबल खेलाड़ी छनौटको लागि नेपालमा पहिलो पटक अक्सन हुँदै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart. Helping make your life easier.
8: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: जीवन।
4: AIO.
5: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
4: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाओ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेट।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: जीवन साथी बन्द।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले दिउँसोको ठिक एक बज्यो।

मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन गरिने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको सुरुङ मार्ग भोलिदेखि संचालनमा ल्याउन लागि हो। यस आयोजनाको कुल लागत करिब 19 अर्ब रूपियाँ रहेको छ। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो, तर COVID-19 मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। शिलान्यासको करिब 4 वर्षपछि 2080 साउन 22 रेस्क्यू टनलको ब्रेक थ्रू गरिएको थियो। सुरुङ मार्ग संचालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन एआरटीजेबीलाई दिएको छ। युसिन नेपाली कम्पनी हो भने एआरटी चिनिया कम्पनी हो। संचालन गर्ने कम्पनीले 5 वर्षमा सरकारलाई 1 अर्ब 10 करोड़ रूपियाँ राजस्व बुझाउने सहमति भएको छ। सुरुङ संचालनको लागि 7 विदेशी सहित 150 कर्मचारीलाई तालिम दिएको छ। राजपत्रमा प्रकाशित सूचना अनुसार यो सुरुङ मार्ग प्रयोग गर्दा हल्का सवारी साधनले 60 रूपियाँ र ठूला सवारी साधनले 600 रूपियाँ शुल्क तिर्नुपर्नेछ। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीका लागि छुट्टा छुट्टै शुल्क संरचना तय गरिएको छ। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानेले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखले 3 दिनको समय दिएर मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेको जानकारी दिनुभएको छ। मुख्यमन्त्री हेमलाल कणेलले हिजो दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख जोशीले यही साउन 12 गते साँझ 5 बजेसम्मको समय दिएर दावी पेश गर्न आह्वान गर्नुभएको हो। गत असार 31 गते कणेल नेतृत्वको सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। त्यसको भोलिपल्टै कांग्रेस र नेकपाका सांसदहरूले मुख्यमन्त्री कणेल विरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। कांग्रेस र नेकपाका

0: साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य केही बढ़ेको छ। गत शुक्रबारको तुलनामा सुन तलमा 1600 र चाँदी 60 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य 2,87,100 र त्यति नै परिमाणको चाँदी 4,410 रूपियाँ निर्धारण भएको छ। गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य 2,85,500 र त्यति नै परिमाणको चाँदीको भाव 4,350 रूपियाँ रहेको थियो। गत बिहिबार एक तोला छापावाल सुनको मूल्य 2,91,300 रहेको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन 4,052 र चाँदी 58 अमेरिकी डलरमा कारोबार भइरहेको छ। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चो विदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: Patagonia. Extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।
2: पक्राउ घटनाको छानबिन गर्न 3 सदस्यीय समिति गठन।
3: अनसनरत डाक्टर केसीसँग सरकारले थाल्यो वार्ता, पदाधिकारी नियुक्ति सम्बन्धी माग बारे प्रश्न पार्न समितिको आग्रह।
2: नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन। भोटेको सीमा गाड़ी खसेपछि खोजीमा परिचालित सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री घटनास्थलमा।
3: इरान विरूद्ध तत्काल ठूलो आक्रमण नगर्न ट्रम्पको निर्देशन। आक्रमणले मध्य पूर्वमा वायु रक्षा हतियारको भण्डार घटाउन सक्ने चेतावनी।
2: र T20 सीरिज अन्तर्गत तेस्रो खेलमा आज भारत र जिम्बाब्वे भेट्दै।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडी एमबीबीएस को प्रश्नपत्र सार्वजनिक गरेको विषयमा केही व्यक्ति पक्राउ परेका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरू पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ। यही साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र बाहिरिएको थियो। प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयले पनि साइबर ब्यूरोलाई अनुसन्धान एवं कार्यवाहीका लागि पत्राचार गरेको थियो। आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय समिति पनि गठन गरेको छ। समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सह प्राध्यापक पुष्कर रखैला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्राध्यापक महेश राज ओझा हुनुहुन्छ। समितिलाई छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
2: चार दिनदेखि अनसन बस्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेलले डाक्टर केसीसँग हिजो धनगढ़ी पुगेर संवाद शुरू गर्नुभएको थियो। औपचारिक वार्ताका लागि आज प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जेपी अग्रवाल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा सचिव चुनामणि पौडेलले डाक्टर केसीलाई भेटेर वार्ता शुरू गर्नुभएको हो। डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि अनसन स्थल धनगढ़ीको कृष्ण मन्दिर धर्मशालाबाट हिजो सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको छ। एक महिना अघि मात्रै खुट्टाको जटिल शल्यक्रिया गर्नुभएका केसीको स्वास्थ्य अवस्था यसपटक अनसन शुरू गरेको 4 दिनमा नै जटिल बनेको हो। हाल जाँच तथा मोनिटरिङका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर गजेन्द्र दुवालको नेतृत्वमा टोली तयार पारेर जाँच भइरहेको छ। यसैबीच सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्ति सम्बन्धी डाक्टर गोविन्द केसीले उठाएका विषय प्रश्न पार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। समितिले विज्ञप्ति जारी गरी गोदावरी नगरपालिका 5 कैलालीमा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे नकारात्मक टिप्पणी र अफवाह फैलिँदा अन्योल बढ़ेको भन्दै डाक्टर केसीका मागबारे प्रश्न पार्न आग्रह गरेको हो।
3: हिजो साँझ चालक सहित भोटेकोशीमा खसेको विद्युतीय सवारी साधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुदन गुरूङ घटनास्थल पुग्नु भएको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि 10 वटा ड्रोन सहित 3 वटै सुरक्षा निकायका कर्मचारी, गोताखोरका साथ चालक कालिका गाउँपालिका तीन तल्लो धारापानीका 22 वर्षीय सबिन तामाङको खोजीमा परिचालन भएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ। घटनास्थल गहिरो खोज धमिलो पानी र नदी किनारमा विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेको समितिले जनाएको छ।
2: नारायणी अस्पतालमा हिजो भएको घटनाको छानबिन गर्न 5 सदस्यीय समिति गठन गरिएको छ। अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरवाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। आफन्तले अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण मृत्यु भएको दावी गरेका छन्। अस्पतालले घटनाका बेला उपचारमा संलग्न 5 जना स्वास्थ्य कर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले समितिले एक साताभित्र प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि आवश्यक कार्यवाही गरिने बताउनुभयो।
3: लघुवित्त तथा वित्तीय शोषण पीड़ित किसान मजदूरले काठमाण्डुमा राजधानी मार्च गरेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट शुरू भएको मार्च विभिन्न सड़क हुँदै भद्रकालीसम्म पुग्ने कार्यक्रम रहेको छ। आयोजकका अनुसार त्रिपुरेश्वर सुन्धारा शान्ति पार्टीका भद्रकालीमा पुगेर कोण सभामा रूपान्तरण हुनेछ। वित्तीय शोषण बन्द गर, लघुवित्त र मिटर ब्याजी खारेज गर, पीड़ितलाई न्याय दे जस्ता नाराबाजी गर्दै पीड़ितहरू प्रदर्शनमा सहभागी छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पर्द नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सरकारले सप्ताहन्तमा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै चितवनका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ़ेको छ। वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढ़ेसँगै जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएका छन्। सौराहा, पटिहानी, जगतपुर, मेघौली लगायत प्रमुख पर्यटकीय क्षेत्रमा विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढ़ेको व्यवसायीहरूले बताएका छन्। आन्तरिक पर्यटकसँगै चेनिया र भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा पनि बढ़ेको उनीहरूको भनाई छ। क्षेत्रीय होटल संघ चितवनका महासचिव महेश खनालका अनुसार वर्षायाममा सामान्यतया पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटकको हिस्सा करिब 30% रहने गरे पनि यस वर्ष समग्र होटलको अकुपेन्सी करिब 50% पुगेको छ।
3: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले आफ्ना सदस्य संस्थाका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 को 5 संशोधन मार्फत गैरनाफामूलक क्षेत्रलाई समेत यसको कानूनी क्षेत्राधिकारभित्र समेटेपछि एआईएनले यो पहलकदमी लिएको हो। सामाजिक संघ संस्थाहरूलाई दर्ता तथा आबद्धता दिने निकायहरूबाट आवश्यक कानूनी अभ्यास र नियमनका मापदण्डहरू तय भइरहेको परिप्रेक्ष्यमा सरकारवालाहरूलाई नीतिगत स्पष्टता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको एआईएनले बताएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि तथा प्राविधिक क्षेत्रका विज्ञहरूले सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य तथा आम विनाशका हात हतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणका सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका थिए। अन्तर्राष्ट्रिय स्तरमा मुलुकलाई ग्रे लिस्टबाट ग्रीन लिस्टमा स्तर उन्नति गर्ने राष्ट्रिय अभियानमा सामाजिक क्षेत्रका तर्फबाट सहयोग पुर्याउने यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास एआईएनको रहेको छ।
2: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध गर्ने भनिएको अहिलेसम्मकै ठूलो आक्रमण तत्कालै स्थगन गर्नुभएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार ट्रम्पले शीर्ष सल्लाहकार र मन्त्री परिषद सदस्यहरूसँगको बैठकपछि सेनालाई कुनै पनि नयाँ ठूला आक्रमण नगर्न निर्देशन दिनुभएको हो। मीडिया रिपोर्ट अनुसार अमेरिकी सेनाका अधिकारीहरूले यदि यो अपरेशन अझ बढ़्यो भने मध्य पूर्वमा तैनाथ अमेरिकी सेनाका प्याट्रियट इन्टरसेप्टर मिसाइल र अन्य वायुरक्षा हतियारको भण्डार हटाउन सक्ने चेतावनी दिएका थिए। जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल डान केनले ठूलो आक्रमणले मध्य पूर्वमा तैनाथ अमेरिकी सेना र सहयोगीको सुरक्षामा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। अप्रेल अन्त्यसम्ममा अमेरिकाले 1200 भन्दा बढ़ी प्याट्रियट इन्टरसेप्टर मिसाइल प्रयोग गरिसकेको छ। आक्रमण रोक्ने निर्णय अस्थायी हो या दीर्घकालीन भन्ने कुरा स्पष्ट गरिएको छैन।
3: अब खेल समाचार। भारत र जिम्बाब्वे बीचको टी ट्वेन्टी सीरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ। दुई टोली बीचको खेल हरारेमा नेपाली समयअनुसार आज दिउँसो 4:45 शुरू हुनेछ। तीन खेलको सीरिज भारतले 2-0 यसअघि नै जितिसकेको छ। भारतले पहिलो खेलमा जिम्बाब्वेलाई 7 विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा जिम्बाब्वे 90 रनले पराजित भएको थियो। भारत आजको खेल जित्दै सीरिज क्लीन स्वीप गर्ने दाउमा हुनेछ। जिम्बाब्वे भने पाहुना टोली भारतलाई हराउँदै सीरिजमा सान्त्वना जित निकाल्न चाहन्छ। हालसम्म दुई टोली बीच 16 टी ट्वेन्टी खेलिएकोमा भारतले 13 खेल जित्दा जिम्बाब्वेले 3 खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: एनबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा केही व्यक्ति पक्राउ। घटनाको छानबिन गर्न 3 सदस्यीय समिति गठन।
3: अनसनरत डाक्टर केसीसँग सरकारले थाल्यो वार्ता। पदाधिकारी नियुक्ति सम्बन्धी मागबारे प्रश्न पार्न समितिको आग्रह।
2: नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन। भुटेको सीमा गाडी खसेपछि खोजीमा परिचालित सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री घटनास्थलमा।
3: इरान विरूद्धको ठूलो आक्रमण तत्काललाई स्थगन गर्न ट्रम्पको निर्देशन। आक्रमणले मध्य पूर्वमा वायु रक्षा हतियारको भण्डार घटाउन सक्ने चेतावनी।
2: र टी ट्वेन्टी सीरिज अन्तर्गत तेस्रो खेलमा आज भारत र जिम्बाब्वे भेट्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र तिनी सुविधा हुन्छौ। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुने।

महिला हुन्छ अब त महिला होस् अनि ठुलो मान्छेलाई कुट्नु हुँदैन

0: अहिले 12 वर्ष भए म पट्टा काम गर्छु, खाना यहीँ दिन्छन्, लाउन यहीँ दिन्छन्, तर मलाई पढ्ने मन छ, पढाइ पनि मान्छे कोही छैन। पढेर सुन्दर बनाउनु जस्तो लाग्छ हाम्रो देशलाई। तर सरलाई
1: मेरो नाम सिद्धा, म कक्षा 5 पढ्छु। मलाई बाबा आमाले एकदम माया गर्नुहुन्छ, मलाई स्कुल गर्नु पठाउनुहुन्छ। मेरो बाबाले मलाई होटेलमा भाडा माझ्ने, यही खाना बस्ने भनेर यो होटेलमा ल्याएर छोडिदिनु भएको हो। बाबा आमा अहिले कहाँ हुनुहुन्छ थाहा छैन। म जस्तै सबै साथीहरू झोला बोकेर स्कुल जान्छन्, मलाई पनि स्कुल जान मन लाग्छ।
2: मेरो नाम सञ्जय सुनार हो, 3 कक्षामा पढ्छु।
1: मेरो नाम सिद्धा, म कक्षा 5 पढ्छु। मलाई बाबा आमाले एकदम माया गर्नुहुन्छ, मलाई स्कुल गर्नु पठाउनुहुन्छ। मेरो बाबाले

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक छ बजे

0: देशभरका 900 लघु वित्त पीड़ितको काठमाडौँ केन्द्रित आन्दोलन, सरको ब्याज र ऋण खारेजी लगायतका माग, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन भोलि, एमाले अध्यक्ष ओलीको नाम अंकित शिलापत्र हराएपछि सरकारको आलोचना,
1: साथै प्रदेशमा सहकारीको बाटो खोज्दै कांग्रेस, एमालेसँगको सम्झौतापछि नेकपाभित्र खटपट, पूर्व छलफल बिना नै हस्ताक्षर गरेको भन्दै माधव नेपाल रुष्ट,
0: सशस्त्र प्रहरीले सीमामा निगरानी बढ़ाउँदै मुख्य नाकामा सारा पोस्टमा विशेष टोली तैनात, सुस्तावासीको नागरिकता समस्या समाधान गर्न 220 परिवारको लगत संकलन,
1: आसियान र भारत बीच व्यापार र समुद्री सुरक्षा बढ़ाउन सहमति, सन् 2026 समुद्री सहकारी वर्ष मानिने, रूसले युक्रेन विरूद्ध थप 30,000 उत्तर कोरियाली सैनिक उतार्न लागेको दावी,
0: र काभा भलिबलबाट नेपाल बाहिरियो, बंगलादेशसँग 3-2 पराजित, लेक्टुमा नेपाली टोलीले भोलि नामिबियाको सामना गर्ने।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं लघु वित्त पीड़ितको आन्दोलन सम्बन्धी खबरबाट। अविरल वर्षाका बीच देशका विभिन्न भागबाट राजधानी आइपुगेका करिब 900 लघु वित्त पीड़ितहरू खुल्ला आकाशमुनि सड़कमै आन्दोलनमा बस्न बाध्य भएका छन्। लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलनको आह्वानमा बल्खुबाट शुरू भएको मार्चलाई सुरक्षा निकायले शान्ति वाटिकामा रोकेपछि प्रदर्शनकारीहरू रत्न पार्क क्षेत्रमै रोकिएका छन्। आश्रयको व्यवस्था नहुँदा पानीमा भिजेर सड़कमा रात बिताउन तयार भएका पीड़ितहरूले स्थानीय प्रशासनले बसोबासको कुनै समन्वय नगरेको गुनासो गरेका छन्। लघु वित्त र बैंकहरूको चर्को ब्याज, हरजना कालो सूचीमा राख्ने प्रक्रिया र जग्गा धितो लिलामी खारेजीको माग गर्दै उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका हुन्। विगतका वार्ताहरू आश्वासनमै सीमित भएको भन्दै उनीहरूले यसपटक माग पूरा नभएसम्म घर नफर्कने अडान लिएका छन्।
1: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको शिलापत्र हराएपछि सरकारको चर्को आलोचना शुरू भएको छ। आयोजना उद्घाटनको पूर्व सन्ध्यामा ओलीको नाम अंकित शिलालेख हटाइएको भन्दै एमाले सहितका दलले बालिन नेतृत्वको सरकारप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। एमाले महासचिव शंकर पोखरेलले शिलालेखबाट नाम मेटिए पनि इतिहास नमेटिने भन्दै सरकारले प्रतिशोध र पूर्वाग्रहको राजनीति गरेको टिप्पणी गर्नुभएको छ। यता सुरुङ मार्ग आयोजनाले पनि नेतवश नभई सुरुङ खन्ने क्रममा बबरमल स्थित वैदेशिक महाशाखामा सारिएको उक्त शिलापत्र गत भदौको आन्दोलनका क्रममा आगजानीमा परेर नष्ट भएको बताएको छ। शिलापत्र विवादका बीचमा भोलि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षको उपस्थितिमा सुरुङ मार्गको औपचारिक उद्घाटन हुनेछ। हराएको शिलापत्रको सट्टा नयाँ राख्ने वा नराख्ने भन्ने बारे भने अझै कुनै निर्णय भइसकेको छैन।
0: त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा हलबाटै बाहिरिएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। गत साउन 8 गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र वाट्सएप र फेसबुक ग्रुपहरूमा पुगेको थियो। एमबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप समूहमा परीक्षा शुरू भएको पाँच मिनटमै प्रश्नपत्र बाहिरिएपछि त्रिवीको परीक्षा प्रणाली र गोपनीयतामाथि प्रश्न उठेको छ। घटना सार्वजनिक भएपछि शिक्षा मन्त्री सस्मित पोखरेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच छलफल भयो। लगत्तै सक्रिय बनेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुलभ सर भनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ। उता विश्वविद्यालयले पनि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्दै सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। त्रिवी सोभियोले भने निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही नगरिए डिन र सहायक डिनले पदबाट राजीनामा दिनुपर्ने चेतावनी दिएको छ।
1: एमाले र नेकपा बीच नयाँ समीकरण बनेपछि नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता सहकारीका लागि राजनैतिक प्रयास जारी राख्ने निर्णय गरेको छ। सानेपा स्थित केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारी प्रदेश सभापति संसदीय दलका नेता र मुख्यमन्त्रीको बैठकले प्रदेशको परिस्थिति अनुसार अन्य दलसँग सम्वाद अघि बढ़ाउने निर्णय गरेको हो। एमाले र नेकपा बीच पाँच प्रदेशमा सत्ता समझदारीको सहमति भएपछि बागमती र सुदूरपश्चिमका कंग्रेस नेतृत्वका सरकार जोखिममा छन्। यद्यपि बहुमत पुर्याउन कतिपय प्रदेशमा अन्य दलको साथ चाहिने भयो ले तत्कालै मुख्यमन्त्रीले राजीनामा नदी सत्ता जोगाउने विकल्पमा छलफल गर्ने कांग्रेसले तय गरेको छ। केन्द्रमा सम्वादका लागि सभापति गगन थापासहित उपसभापति र महामन्त्रीलाई जिम्मेवारी दिइएको छ। कांग्रेसले प्रदेशको अंकगणित अनुसार अघि बढ़दै आवश्यकता अनुसार सहकारी गर्ने वा सशक्त प्रतिपक्षमा बस्ने रणनीति अपनाउने जनाएको छ।
0: नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बीच प्रदेश सरकार गठनबारे लिखित सम्झौता भएपछि पार्टीभित्रै गम्भीर असन्तुष्टि भएको छ। सामान्य सम्वादका लागि मात्रै जाने भनेर ओलीसँग तीन बुधे भागभण्डा सम्झौता गरेपछि सह संयोजक माधव कुमार नेपाल पक्ष आक्रोशित बनेको हो। ओलीसँग भेट नजानु अघि नेपाली कंग्रेससँग सम्वाद गरेर अघि बढ़नुपर्ने मत राख्नुभएका नेता नेपालले पूर्व छलफल बिना नै हतारमा गरिएको सम्झौताले पार्टीको हित नगर्ने बताउनु भएको छ। शनिबार भएको सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने तय भएको छ। तर सरकार ढाल्ने खेलमा लागे उठ्नै नसक्ने गरी थचारिने भन्दै अभिव्यक्ति दिएको 24 घण्टा नबित्दै प्रचण्डले ओलीसँग लिखित सम्झौता गरेको भन्दै पार्टीका अन्य नेताहरूले समेत यस कदमको विरोध गरेका छन्।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सशस्त्र प्रहरी बलको किर्तिपुर स्थित विद्यालयमा भएको करिब 11 करोड़ रूपियाँ हिनामिना प्रकरणमा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरूङ र उनका सहयोगी लीला बहादुर लामालाई थप 10 दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढ़ाउन म्याद थपको स्वीकृति दिएको हो। गत असार 20 गते पक्राउ परेका उनीहरूमाथि यसअघि ठगी तथा आपराधिक लाभ मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको थियो। सशस्त्र प्रहरीको आन्तरिक छानबिनले इन्सपेक्टर गुरूङकै योजनामा ठूलो रकम हिनामिना भएको निष्कर्ष निकालेको छ। साथै उक्त छानबिनका क्रममा विद्यालयका तत्कालीन कमाण्डेन्टहरूको समेत चरम लापरवाही देखिएकाले अख्तियारले सोही अनुसार सूक्ष्म अनुसन्धान थालेको छ।
3: सशस्त्र प्रहरी बलले आजबाट मुख्य 6 वटा नाकामा बोर्डर इन्टर एक्शन टीम बीआईटी परिचालन गरेको छ। सीमा क्षेत्रको सुरक्षा चुस्त बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले रूपन्देहीको डण्डाबाट यस टोलीको परिचालन शुभारम्भ गर्नुभयो। झापाको काकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रूपन्देहीको डण्डा, बाँकेको जमुनाहा र कञ्चनपुरको गड्डाचौकी नाकामा प्रहरी नायब निरीक्षकको कमाण्डमा 14 जनाको टोली खटाइएको छ। बिहान 6 देखि बेलुकी 8 बजेसम्म सादा पोशाकमा खटिने यो टोलीमा महिला प्रहरीको सहभागिता रहनेछ। टोलीले सीमामा आवत जावत गर्ने महिला बालबालिका तथा वृद्धवृद्धालाई सहजीकरण गर्नुका साथै मानव बेचबिखन, लागु औषध ओसार पसार र चोरी पैठारी नियन्त्रणमा विशेष निगरानी राख्ने सशस्त्र प्रहरीले जनाएको छ।
2: पश्चिम रावलपरासीको नारायणी पारी रहेको सुस्ताका बासिन्दाले भोग्दै आएको नागरिकता समस्या बुझ्न जिल्ला प्रशासन कार्यालयले 220 परिवारको लगत संकलन गरेको छ। नागरिकता नहुँदा स्थानीयहरू बिजुली बत्ती, बैंक खाता र अन्य सरकारी सेवा सुविधाबाट वञ्चित हुनु परेको छ। स्थानीयले गत असारमा काठमाण्डुमा धरना दिएपछि गृह मन्त्रालयको निर्देशन अनुसार टोलीले सुस्ता पुगेर अध्ययन तथा विवरण संकलन गरेको हो। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार लागत र यथार्थ राय गृह मन्त्रालयमा पठाइनेछ। यसैबीच सीमा अतिक्रमण रोक्न र सुरक्षा सुदृढ़ बनाउन सरकारले सुस्तामा सुरक्षाकर्मीको उपस्थिति समेत बढ़ाएको छ। गृहको निर्देशनसँगै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा त्यहाँ 25 जना रहेको टोलीलाई बढ़ाएर 40 जना पुर्याइएको छ।
3: पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रका सुकुम्बासी व्यवस्थापनका लागि तयार पारेको प्रतिवेदनप्रति स्थानीय भूमिहीनहरूले कड़ा असन्तुष्टि व्यक्त गरेका छन्। स्थायी बसोबास र प्रतिवेदनप्रति स्थानीय भूमिहीनहरूले लालपूर्जाको ग्यारेन्टी नभएसम्म बस पार्क क्षेत्र खाली नगर्ने चेतावनी उनीहरूको छ। लामो समयदेखि बसोबास गर्दै आएका 572 घरधुरी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले महानगरको 3 महिनाको अस्थायी व्यवस्थापन र प्रति महिना 15,000 रूपियाँ भाड़ा दिने प्रस्ताव अस्वीकार गरेका छन्। अव्यवस्थित बसोबासी सरकार संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरूङले स्थानान्तरण अघि आवश्यक पूर्वाधार सहितको स्थायी लालपूर्जा दिनुपर्ने माग गर्नुभयो। महानगरले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा तथ्याङ्क गलत तरिकाले वर्गीकरण गरिएको र दावी विरोधका लागि पर्याप्त समय नदिएको सुकुम्बासीको आरोप छ।
2: आर्थिक अभावका कारण मुटु रोगी बालबालिकाहरू उपचारविहीन घर फर्काउनु पर्ने बाध्यता हटाउन शहीद गंगालाल राष्ट्र हृदय केन्द्रले निशुल्क उपचारको रकम सीमा बढ़ाएको छ। सरकारले दिँदै आएको बजेट र तोकिएको सिलिङ पर्याप्त नहुँदा सयौं बालबालिका उपचारबाट वञ्चित भएपछि अस्पताल प्रशासनले आफ्नै जोखिममा यो निर्णय लिएको हो। नयाँ व्यवस्था अनुसार अब सामान्य प्रकृतिका बिरामीका लागि 2.5 लाख, मध्यमका लागि 4 लाख र जटिल अवस्थाका बालबालिकाका लागि 6 लाख रूपियाँसम्म निशुल्क उपचार उपलब्ध गराइनेछ।
3: वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपेट र स्वास्थ्यकर्मीलाई गरिएको निलम्बनको विरोधमा त्यहाँका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा आज दिउँसोदेखि आकस्मिक सेवा समेत बहिष्कार गरी सम्पूर्ण उपचार सेवा ठप्प पारिएको हो। शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित पक्षले आकस्मिक कक्षमा तोडफोड़ गर्दै डाक्टर प्रमोद राममाथि कुटपीट गरेका थिए। गम्भीर घाइते डाक्टर रामको आईसीयूमा उपचार भइरहेको छ। घटनापछि बसेको सर्वपक्षीय बैठकले 6 सदस्यीय छानबिन समिति गठन गर्दै कार्यरत डाक्टरहरूसहित 5 स्वास्थ्यकर्मीलाई 1 हप्ताका लागि निलम्बन गरेको थियो।
2: सिन्धुपाल्चोक स्थित कोदारी राजमार्ग पहिरोका कारण लगातार 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। लामो समयसम्म सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै आवत जावत रोकिएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। सड़कको वस्तुस्थिति र पहिरोको क्षति बुझ्न पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। यातायात ठप्प हुँदा तातो पानी कोदारी क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेकाले स्थानीयले यथाशीघ्र पहिरो पन्छाएर सड़क सुचारू गर्न माग गरेका हामीसँग खबर अझै पनि बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। गत आर्थिक वर्ष 82-83 वस्तु आयात उल्लेख्य बढ़े पनि भन्सार राजस्व संकलन भने सोही अनुपातमा बढ़न सकेको छैन। भन्सार विभागका अनुसार पछिल्लो वर्षको तुलनामा आयात 16.20% बढ़ेर 20.96 अर्ब रूपियाँ पुग्दा भन्सार राजस्व भने 6.5% मात्र वृद्धि भएको छ। सरकारले गत आर्थिक वर्ष 5.88 अर्ब रूपियाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेकामा 5.15 अर्ब रूपियाँ मात्र संकलन भएको छ, जुन कुल लक्ष्यको 87.6% हो। विभागका अनुसार वर्षभरका कुनै पनि महिनामा भन्सार राजस्व लक्ष्य अनुसार उठ्न सकेन। कम भन्सार दर भएका वस्तुको आयात बढ़नु र विभिन्न आयोजना तथा क्षेत्रलाई सरकारले दिएको भन्सार छूटका कारण आयात बढ़े पनि राजस्व संकलन प्रभावित भएको विभागको भनाइ छ।
2: आगामी साउन 15 गते वार्षिक शुल्क नबुझाए डिमाट र मेरो शेयर खाता रोक्का हुने भएको छ। सीडीएस एण्ड क्लियरिङले सूचना जारी गर्दै समयमै शुल्क नतिरे साउन 16 गतेदेखि खाता रोक्का भए शेयर कारोबार र आवेदन दिन नपाइने स्पष्ट पारेको छ। देशभर डिमाट खाता खोल्नेको संख्या 80,09,000 नागेको छ, जसमध्ये 51,48,000 भन्दा बढ़ी मेरो शेयरमा सक्रिय प्रयोगकर्ता छन् भने करिब 29,00,000 खाताहरू अझै निष्क्रिय रहेका उल्लेख छ। बजारमा सूचीकृत 19,27,00,000 किता शेयर मध्ये 67,00,000 किता शेयर अझै डिम्याट हुन बाँकी रहेको सीडीएससीले जनाएको छ।
1: अब विदेशका खबर। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियान र भारत बीच व्यापार, समुद्री सुरक्षा तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने सहमति भएको छ। फिलिपिन्सको राजधानी मनिलामा आयोजित 59 आसियान विदेश मन्त्री बैठक अन्तर्गतको सम्मेलनमा दुवै पक्षका विदेश मन्त्रीले दीर्घकालीन साझेदारीलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाएका छन्। सन् 2026 आसियान भारत समुद्री सहकार्य वर्षका रूपमा मनाउँदै ब्लू इकोनोमी, पर्यटन र समुद्री कानून कार्यान्वयनका क्षेत्रमा तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने भएको छ।
2: युक्रेन विरूद्धको युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक भित्र्याउने तयारी गरिरहेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले दावी गरेका छन्। भिडियो सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले रूसको भोरोनेज क्षेत्रमा उत्तर कोरियाली फौजलाई स्वागत गर्न जून महिनादेखि नै तयारी भइरहेको बताएका छन्। यसअघि सन् 2024 कुर्सक क्षेत्रबाट युक्रेनी फौज धपाउन उत्तर कोरियाले करिब 14,000 सैनिक पठाएको थियो। उत्तर कोरियाले रूसलाई ब्यालिस्टिक मिसाइलका नयाँ लन्चरहरू समेत उपलब्ध गराउन लागेको जेलेन्स्कीको भनाई छ। यो सैन्य सहकार्यले उत्तर कोरियालाई वास्तविक युद्धको अनुभव हासिल गर्न र हतियार सुधार गर्न मदत पुग्ने भएकाले युक्रेनका साथै एसियाली देशहरूका लागि समेत ठूलो सुरक्षा जोखिम बढ़ेको जेलेन्स्कीको चेतावनी छ।
1: अब खेलकुद। काभा पुरूष भलिबल च्याम्पियनशीपमा बंगलादेशसँग 3-2 सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। निकै प्रतिस्पर्धात्मक बनेको चौथो खेलमा नेपालले पहिलो र तेस्रो सेट जिते पनि चौथो र निर्णायक पाँचौं सेट बंगलादेशलाई सुम्पिन पुग्यो। यसअघि पहिलो खेलमा कजाकिस्तान, दोस्रोमा श्रीलंका र तेस्रोमा पाकिस्तानसँग पराजित भएको नेपाल प्रतियोगितामा हालसम्म जितविहीन रहेको छ। लगातार चौथो हार बेहोरेको नेपाली टोलीले अब लीग चरणको अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ।
2: लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी श्रृंखलामा लगातार 2 खेल हारिसकेको नेपाली टोलीले भोलि सोमबार तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ। पहिलो खेलमा नामिबिया र दोस्रोमा नेदरल्याण्डसँग पराजित भएको नेपाललाई शीर्ष 4 पर्दै सिधै विश्वकप क्वालिफायर खेल्ने सम्भावना कायमै राख्न भोलिको खेल जित्नै पर्ने दबाव छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: देशभरका 900 लघुवित्त पीड़ितको काठमाडौँ केन्द्रित आन्दोलन, सरको ब्याज र ऋण खारिजी लगायतका माग। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन भोलि। एमाले अध्यक्ष ओलीको नाम अंकित शिलापत्र हराएपछि सरकारको आलोचना।
2: साथै प्रदेशमा सहकार्यको बाटो खोज्दै कंग्रेस एमालेसँगको सम्झौतापछि नेकपाभित्र खटपट। पूर्व छलफल बिना नै हस्ताक्षर गरेकोमा माधव नेपाल रुष्ट।
1: सशस्त्र प्रहरीले सीमामा निगरानी बढ़ाउँदै 6 मुख्य नाकामा सादा पोशाकमा विशेष टोली तैनात। सुकुम्बासीको नागरिकता समस्या समाधान। प्रस्थान गर्न 220 परिवारको लगत संकलन।
2: आसियान र भारतबीच व्यापार र समुद्री सुरक्षा बढ़ाउन सहमति। सन् 2026लाई समुद्री सहकार्य वर्ष मानिने। रूसले युक्रेन विरूद्ध थप 30,000 उत्तर कोरियाली सैनिक उतार्न लागेको दावी।
1: र काभा भलिबलबाट नेपाल बाहिरियो। बंगलादेशसँग 3-2 पराजित। लिग टूमा नेपाली टोलीले भोलि नामिबियाको सामना गर्छ।
2: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी.

0: हामीले अध्ययन गरेका थियौँ, त्यो अध्ययनबाट हामीले एउटा कुरा विषय नम्बरहरू निकाल्यौँ. निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको विषय छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना पनि जारी गरिसकेका छौँ. केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ, केही आउन बाँकी छ. त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरेका हौ. त्यो रेकर्ड अनुसार 20 प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा चाहिँ छ होइन. अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था चाहिँ छैन, यो कुन दिनकै दायरामा छ. अब हामीले फाइनल प्रतिवेदन यो सबै कुरा समेट्नेछौँ.
1: यसअघि त्रिवेणीले अध्ययन विधाको दुरूपयोगबारे छानबिन गर्न 3 समिति गठन गरेको थियो. समितिको प्रतिवेदन अनुसार 398 प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ. विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ. त्रिवेणीका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढ़ीमा 50 लाख रूपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ. वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ. वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्. युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्. त्यहाँ एक वर्षमा 33,920 पुगेको विभागले जनाएको छ. त्यसपछि साइप्रस 11,69, क्रोएसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 पुगेका छन्. खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो.
2: 3% जति लास्ट इयरको भन्दा बढ़ेको जस्तो देखिन्छ. अब कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ. त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ. अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढ़ीभन्दा बढ़ी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ.
1: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका 5 मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि कांग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढ़ेको हो। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री दीपकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्यूपानीले सीआईएनसँग बताउनुभयो.
3: यस्तो छ, हामीले अब यो बदलिदो परिस्थितिको लागि मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाएका छौ होइन. दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौ राजीनामाको सन्दर्भमा होइन. हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौ होइन. हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्छ कसरी अगाडि बढ्छ भन्ने कुरा हो होइन. अहिले अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन हुने कुरामा हामी बाधा हुने कुरा भएन. हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौ.
1: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चित नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ. मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित 3 गठबन्धन कायमै रहने बताउनु भएको छ. सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो. मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले 3 गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ. अबको तीन दिन देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर मनसून खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सी अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको

0: जनाइएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
1: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सरदर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
0: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रूपैयाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा आउन लागेको हो। आयोजनाका अनुसार शुरूको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमश सञ्चालनको अनुमति दिइनेछ। पैदल यात्री, दुई पाङ्रे र प्रज्वलित सिल पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो।
2: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाटै खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि एकैचोटि खोल्न हुँदैन यसलाई। जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो जब आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट टनल सञ्चालन गर्न तयारीमा छौँ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली भागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल भने आउँदो बुधबार हुनेछ।
3: रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित।
4: होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन,
5: ढिलो हुनेको कारण त हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
3: राजनैतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6

0: काउन्टरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रोल्पाको सुनछहरी गाउँपालिका एक शेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ, जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिका बारे पनि जानकारी दिइएको छ। रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
3: स्थानीय सरकार संचालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा, कटहरिया, फतुवा विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह:
4: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि पाइन हो भोलि बजेट आइहाल्छ। होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छ नगरका।
3: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार:
5: अब नयाँ हाकिम आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ, त्यसै दिन अब डेट निष्कासन हुन्छ। हाकिमले गर्दा ढिलो हुनेको कारण त्यो हाकिम बदमाशी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
3: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन: बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषत तराईका जिल्लामा नयाँ होइनन्, तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडाध्यक्ष राकेश यादव बताउनुहुन्छ।
6: त्यसै चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखले त्यही बैठकमा बोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
3: स्थानीयवासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेनजिलामा:
7: यो महिनाको अन्तिमतिर गर्छु होला, के भन्नु, भागभन्डा मिलेन, भागभन्डा मिलेर त हो त, के भन्दा मिल्नु पर्यो त।
3: समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, CIN, गुञ्जन FM,

0: तहत।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसून अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
2: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
3: नमस्कार बिहानी। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
1: बर्खायाममा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय। बालबालिकाको सवालमा विज्ञको जवाफ संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
5: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
6: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
9: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
10: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर भनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर।
6: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
13: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौं। वर्षायाममा पानी पर्ने मौसम, यो मौसममा पानी जम्ने, सरसफाईमा कमी हुने र लामखुट्टेको संख्या बढ़ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ़ने डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौ। जवाब दिँदै हुनुहुन्छ बालरोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी।
2: नमस्कार, म बिहानी। डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
3: नमस्कार बिहानी, तिम्रो प्रश्नको उत्तर सुने। हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने, प्रदूषणको शिकार हुने, खानेकुराहरूमा फोहोर झिने, झिङ्गाहरू बढी फैलिने, लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ। त्यही भएर सरुवा रोगको प्रकोप बढी हुने हुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुन सक्छ, फोहोर खानेकुरा खाँदा पेटमा बान्ता हुने समस्याहरू आउन सक्छ। त्यही भएर हामीले बर्खायाममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा, फोहोर पानी खाँदा चाहिँ रोगहरू बढिरहन सक्छ।
2: डाक्टर साहब, मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
3: सुप्रिना, तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुवाखोकी लागेको प्रकोपको सिजनमा बाहिर हिँड्छौँ, त्यही भएर चाहिँ त्यो बेलामा रुवाखोकी लागिरहेका हुन्छ, त्यसलाई ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिजैमा ज्वरो आउने चाहिँ होइन। तर त्यो समयमा लामखुट्टेहरू बढी सलबलाउने, रुगाखोकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग चलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले च्याप्न सक्छ, त्यस्तै ज्वरो आएको हो। पानीले भिज्दै मात्रै ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उल्टा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ। त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
0: नमस्कार डाक्टर साहब, म सेस्मा। हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
3: सेस्मा, तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि, सबैभन्दा पहिलो हामीले आफ्नो हात गुलाब धुने काम गर्नुपर्छ। हामीले सरसफाइलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ। यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ, यसले हामीलाई मलेरिया डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलिक बढी देखिन्छ। अर्को कुरा भनेको बर्खायाममा झालहरू रुखहरू झालहरू ठुल्ठुलो हुन सक्छ, यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी आउन सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो। पानी पर्दा वर्षादी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यसलाई हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हातबाट धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी हिमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेष त सरसफाई, हातगुडा धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झालहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिगबिगबाट बच्न पर्ने कुरा, यसै गरी लामखुट्टे जमेको पानीमा लामखुट्टे हुनुहुँदाखेरि डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
14: नमस्कार, म यस डायरिया कसरी जोगिने?
15: यस बाबुले राम्रो क्वेशन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङहरू समय समयमा काटिरहनु पर्छ, फोहोर चिज खानु हुँदैन, बाहिरको खुल्ला चिज खानु हुँदैन, झाडा पखालाको किटाणुहरू फोहोर पानीमा हुने हुँदा सफा गरेपछि मात्रै खानुपर्छ।
14: नमस्कार, म रुस्ना। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ? नमस्कार, म रुस्ना। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ?
15: तिम्रो प्रश्न असाध्यै रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खानेमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यही आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हातले नछोएका चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरका चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
13: प्राकृतिक विपद लगायत राजनैतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ। 7 दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली गरिएको छ। रोल्पामा पहिरोमा पूरिएका दुईजनाको शव फेला परेको छ। बाढ़ी पहिरोका गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू भएको छ। अबको 3 दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम छ। भोलि नागढुङ्गा सिस्ने खोला सुरूङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने पाँच मन्त्रीको सामूहिक राजीनामा मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी छ। एक वर्षमै युरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ़दो छ र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सी हुनेछ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 को चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ।
1: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहन सहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्। यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौ।
1: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्।
0: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो। राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय, प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ।
1: विवेक शर्मा गौतमको भनाई केही फरक छ। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सिप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्। यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ। लोक कलाकार, परम्परागत सिप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ।
0: बुढथापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
1: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16 देखि 46 नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि र संस्कृति, सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म, संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
0: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद, कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
2: रामबहादुर कुँवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ, त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगेर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरूको पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन्, तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
3: भास्कर गेवाली, पुरातत्व विभाग। अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नु पर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक, नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस्ट हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्।
4: म राजेन्द्र दाहाल, गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ। र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन, सम्वर्धन, प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ, र ती निकायहरूको आफ्ना आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरोपन छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर, जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने, कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न, संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
5: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला, तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली, उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त? एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बार वाला कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनथ्यौँ। त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यौँ, उसलाई काम हुन्थ्यो, अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ, तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त? जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ। नाचदेखि लिएर यताउतिवाला कुरा छ, यस्तै सँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
1: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 अनुमोदन गरी पक्ष राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ, तर 16 वर्षमा कानूनी रूपमा उल्लेखनीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब सुन्ने बेला भएको छ। अवौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
6: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोडा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अवौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ।
7: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ। ह्युमन राइट्सका कुराहरू, आइसीएस संघका कुराहरू, यो डाइभर्सिटी, माइग्रेशन, ग्लोबलाइजेशनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आईसीएचका कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिक्स म्यानेजमेन्ट, डिजास्टर रिक्स रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोनुमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा, संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको यूएन ड्रिपका कुरा, कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
6: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालज्यूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालज्यू हुनुहुन्छ।
8: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन, तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने, अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञानसिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपिआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 20-22 वर्षदेखि यस फिल्डमा छु। यो आईसीएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गर्न गरेको थिएँ। अहिले बिलको रूपमा आइपिआर एज सच टाइटल राखेको थिइनँ। अब आइपिआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपिराइट, पेटेन्ट, डिजाइन, ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइनँ। त्यो चाहिँ
6: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू, यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यजीहरूसँग अथवा अरू विज्ञजीहरूसँग, छोटकरीमा आफ्नो विचार राख्नुहुन म अनुरोध गर्छु।
9: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्नै पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। तोकिए बमोजिम भन्ने छ एक ठाउँमा, त्यो पनि तोक्नै पर्छ होइन, त्यसले गर्दा स्पष्ट पाएर जाँदा राम्रो हुन्छ। दफा 5 सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्दा जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि, त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
10: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष।
9: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय कार्यालय निकाय संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजन्य संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृति सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजन्य संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ, होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ पोइ चुप्लु भन्ने एउटा मुख्य प्रणाली छ, होइन, त्यहाँ नासु हुन्छ, पोइ हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानुन भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानुन अनुसार चल्छ। त्यो कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजन्य संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकासका संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ।
11: भनेको अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ,
9: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ। जस्तो तपाईँको अरू अरू यो विकासी संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखेँ। धन्यवाद।
11: हस्, धेरै धन्यवाद छ। अब मान्यज्यूहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु मानिन्छ।
12: अस्ति हामीले संशोधन पनि हालेका थियौं, होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
11: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मानिस सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला?
12: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
11: धेरै धन्यवाद छ मान्य विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। मान्य सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ, म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
13: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेको छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरूमा लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छु भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ। जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
11: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको,
13: हजुर,
11: यहाँ अघिदेखि सुरुवातदेखि हुनुहुन्छ र सुन्नुभयो, समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु?